0: छ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसाय विस्तार हुने योग पनि रहेको छ। नयाँ लगानीका अवसरहरू प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम प्राप्त हुने देखिन्छ। लाभ पनि प्राप्त हुनेछ। आर्थिक योजनाहरूलाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कामको प्रशंसा गर्ने दिन पनि आज रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिले व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिन्छ। आत्मविश्वासमा केही कमी आएको महसुस हुनेछ। कार्यमा बाधा व्यवधान आउन सक्ने भएकाले धैर्यताको खाँचो रहेको छ। महत्वपूर्ण निर्णयहरू आज नलिनु नै बेस हुनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला। ठूलो लगानी गर्दा जोखिम हुन सक्छ, त्यसैले विज्ञको सल्लाह लिन आवश्यक छ। अनावश्यक खर्चहरूलाई कम गर्ने प्रयास गर्नुहोला। हाकिम अथवा माथिल्लो कर्मचारीसँग सम्बन्धमा चिसोपन आउन सक्नेछ। आफ्नो काममा मात्र केन्द्रित रहनुहोला र कार्यालयको राजनीतिबाट तपाईँ टाढा रहँदा निकै राम्रो हुनेछ। अब पाँचौ राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आजको दिन अत्यन्तै भाग्यशाली रहने देखिन्छ। तपाईँको नम्रता र सहयोगी स्वभावले अरूको मन जित्न सक्नुहुनेछ। धार्मिक र आध्यात्मिक यात्राको अवसर पनि मिल्नेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुर्याउनेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। नियमित आमदानीमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग पनि आज रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आजको दिन अत्यन्त ऊर्जावान रहने देखिएको छ। रोकिएका पुराना कामहरूले गति लिनेछन् र तपाईँको कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ योजनाहरू बनाउनका लागि आजको दिन निकै उपयुक्त रहेको छ, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ, जसले तपाईँको बैंक मौजातमा सुधार ल्याउनेछ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट पनि लाभ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आजको दिनमा न्याय र समानताको भावना बढ्नेछ। घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलनमा राख्न आवश्यक छ। केही नयाँ समाचारले तपाईँलाई हर्षित बनाउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट लाभ प्राप्त हुनेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सजिलै सम्पन्न हुने देखिएको छ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढोका खुल्ने देखिन्छ। व्यवसायमा नयाँ ग्राहकहरू जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण रहने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आजको दिन बौद्धिक क्रियाकलापमा बित्ने देखिन्छ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्ने ग्रह गोचर रहेको छ। मनमा नयाँ विचारहरू आउनेछन्, जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर पनि प्राप्त हुनेछ, तर खर्चको बाटो पनि खुल्ला रहनेछ। व्यापारमा विशेष गरी संचार र प्रविधिसँग सम्बन्धित कार्यमा प्रगति हुनेछ। लगानी गर्दा कार्यपत्र राम्रोसँग जाँच गर्नुहोला। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। जटिल समस्याहरूलाई समाधान गर्ने तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्ने ग्रह गोचर रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा कुनै परोपकारी कार्यमा संलग्न हुने अवसर पनि तपाईँलाई मिल्नेछ। आर्थिक स्थिति स्थिर रहनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचतमा राख्नु उचित हुनेछ। वैदेशिक क्षेत्रबाट धन आगमन हुनेछ। कसैलाई ऋण दिँदा विचार पुर्याएर मात्रै दिनुहोला। समूहमा काम गर्दा सफलता मिल्ने ग्रह गोचर रहेको छ। आज एकल निर्णय भन्दा सामूहिक कार्यलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहने देखिएको छ। केही बौद्धिक कार्यमा सफलता मिले पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। निर्णय लिन हतार नगर्नुहोला र अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्दा निकै राम्रो हुनेछ। खर्चको मात्रामा केही वृद्धि हुनेछ। विलासिताका सामानमा खर्च बढी हुने देखिन्छ। केही बजेट मिलाएर मात्रै चल्नुहोला। भोलिको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ। परिवारमा सानातिना कुराले लिएर विवाद हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईँभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले पछ्याउनेछन्। आमदानीका स्रोतहरू बढ्नेछन्। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ हुनेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ। व्यापारमा नयाँ रणनीति अप्नाउनाले लाभ मिल्नेछ। विद्यार्थीहरूको लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धामा सफल हुने ग्रहयोग रहेको छ। राशिफलको अन्त्यमा मीन राशि व्यक्तिहरूका लागि आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन्। स्पष्ट मार्गचित्रका साथमा अगाडि बढ्न सजिलो हुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुने योग पनि आज रहेको छ। व्यापारमा सोचेभन्दा बढी मुनाफा आर्जन गर्न सक्नुहुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउँदा निकै राम्रो हुनेछ। लामो समयदेखि फँसेको रकम उठ्ने सम्भावना पनि रहेको छ। रचनात्मक काममा रुचि बढ्ने ग्रह गोचर रहेको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइज यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै त गर्नुहोला। आज पूर्व उत्तर र पश्चिम तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलानी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभ बेला बिहानमा 5:34 7:12 मिनटसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 7:12 8:51 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:51 10:29 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:29 12:08 रोग बेला रहनेछ। मध्यान्नमा 12:08 दिनमा 1:46 उद्वेग बेला रहनेछ। दिनमा 1:46 3:25 चर बेला रहनेछ। दिनमा 3:25 5:03 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 5:03 साँझमा 6:41 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेला कुरातिर्फ लागौं। साँझमा 6:41 8:03 काल बेला रहनेछ। साँझमा 8:03 9:25 शुभ बेला रहनेछ। राति 9:25 10:40 रोग बेला रहनेछ। राति 10:40 12:00 उद्वेग बेला रहनेछ। राति 12:00 1:30 चर बेला रहनेछ। राति 1:30 2:51 लाभ बेला रहनेछ। राति 2:51 4:13 अमृत बेला रहनेछ। राति 4:13 5:34 समय फेरि लाभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको छलानी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9856033560 9856033560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो। Krishna Krishna Krishna Krishna Krishna Radhe। हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
2: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज घर घरमा नागको पूजा गरेर नाग पञ्चमी पर्व मनाउँदै पोखरामा 25% घरधरीमा विद्युतीय चुलो पुर्याउने लक्ष्य, ठूलो विकास आयोजना, भदौ पहिलो सातासम्म टेन्डरमा लैजाने पोखरा महानगरको तयारी। पोखराको सिमपानीबाट लागू औषध सहित 6 जना पक्राउ, पोखरामा 20 समूहले देखाए लाखेना। स्लोपुलमुख संस्कृति संरक्षणको प्रयास, विजयपुर पोखरी गाउँमा हाइकर्स क्लब नेपालको 76 औं हाइकिङ सम्पन्न। पार्टीको विधि र विधान विपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने अध्यक्ष ओलीको चेतावनी, लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै। भदौका लागि वाणिज्य ब्याङ्कहरूको नयाँ ब्याजदर सार्वजनिक, भारतीय सेना प्रमुख धीरज सेठ नेपालमा। र देश पर मनसुनी वायुको प्रभाव, यी विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। आज नाग पञ्चमी पर्व देशभर मनाइँदैछ। नागको पूजा गरेरमा पौरीबारमा सुख शान्ति कायम हुनुका साथै प्राकृतिक विपत्तिबाट सुरक्षा हुने धार्मिक विश्वास रहिआएको छ। नागका विभिन्न आकृति सहितको रंगीन चित्र, दुबोत, सालको पात र गाईको गोबर लगायत सामग्रीको किनबेच भइरहेको छ। परम्परा अनुसार नाग पञ्चमीका दिन बिहान स्नान गरी शुद्ध भएर घरको मूल ढोकामा नागको चित्र टाँसिन्छ। त्यसपछि नागलाई दूध, दही, अक्षता, सिन्दूर, लाभा र बेलपत्र चढाइएर पूजा गरिन्छ। घरको ढोकामा नागको चित्र टाँस्दा सर्पदंश, चट्याङ, आग लागि लगायतका विपत्तिबाट सुरक्षा हुने धार्मिक मान्यता रहेको छ। सनातन परम्परामा अनन्त, वासुकी, शेष, पद्म, महापद्म, तक्षक, कुलिरे र कर्कर गरी 8 नागको पूजा गरिन्छ। नागलाई जलस्रोत, भूमि र प्रकृतिको संरक्षणको प्रतीकका रूपमा पनि लिइन्छ। कृषि प्रधान समाजमा सर्पले मुसा तथा बालीमा क्षति पुर्याउने अनि जीव नियन्त्रण गरी अन्न बाला जोगाउन सहयोग गर्ने भएकाले नागलाई प्राकृतिक महत्वको पूर्ण हिस्सा मानिन्छ। यही कारण नाग पञ्चमी धार्मिक पर्वसँगै प्रकृति र जीव जन्तु प्रतिको सम्मानको पर्वका रूपमा पनि मनाउने गरिन्छ। वर्षौंदेखि घरको ढोकामा टाँसिँदै आएका नागका चित्रले नेपाली समाजमा पुस्तौंदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको छन्। भोलि नयाँ नागको चित्र टाँसेर पूजा गरिसके विभिन्न ठाउँमा आज नागको चित्र टाँसेर पूजा गरिसके विभिन्न ठाउँमा देशभर नाग पञ्चमी मनाउने चलन रहेको छ। विशेष गरी देशभर नागको पूजा आज गरेर नाग पञ्चमी पर्व मनाइन्छ। विशेष गरेर नागको पूजा गर्दा विभिन्न नागहरूलाई सम्झिने पनि गरिन्छ। नागको पूजा गर्दा अग्नि, मेघ र चट्याङको डरबाट पनि बस्न सकिने जनविश्वास रहिआएको छ। नागको चित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नले वर्षभरि घरमा सर्प, बिच्छे जस्ता विषालु सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ। शास्त्र अनुसार अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख गरी 8 नागहरूको पूजा गर्ने विधि विधान रहेको छ। नाग पञ्चमीमा दिन नाग स्तोत्र पाठ गर्दै नागको तर्फी टाँस्ने गरिन्छ। कुलिर, अनन्तो, वासुकी, पद्म, महापद्माक्षताक्षक्य, अगस्त्य, पुलस्त्यान्य, कर्कट, शंख, सैव, नाग, कृतिका नागहरू जस्तै अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शंख नाग, शेष नाग आदिको पूजा गरी तलको नाग स्तोत्र पाठ गर्दै घरको ढोकामा नाग टाँस्नु पर्दछ। ज्योतिष शास्त्रीय मान्यता अनुसार नागको शिर महिना अनुसार फरक दिशामा हुने गर्दछ। यस वर्ष नाग पश्चिमी भदौ महिनामा परेकाले नागको शिर पूर्व दिशामा रहेको सम्झी पूजा गर्नुपर्ने उल्लेख छ। आज नाग टाँस्नका लागि बिहान 5 बजेर 35 मिनटसम्म अमृत बेला र बिहान 7 बजेर 14 मिनटदेखि 8 बजेर 50 मिनटसम्म शुभ बेला रहेकाले यो समयसम्म उत्तम मानिएको छ। आजको दिनलाई ज्योतिष शास्त्रमा विशेष मानिन्छ। कुण्डलीमा राहु र केतुका कारण हुने काल सर्प योगबाट मुक्ति पाउन आजको दिन नागको विशेष पूजा गर्ने गरिन्छ। साथै नाग घर निर्माण गर्दा हुने नाग दोषबाट मुक्त हुन पनि आजको दिन भूमिमा नाग देवताको विधिपूर्वक पूजा गर्ने गरिन्छ। नाग पञ्चमीको नागको पूजा गर्दा विभिन्न स्तोत्र समेत पाठ गर्ने जनविश्वास रहिआएको छ। धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रूपमा पनि नागको महत्व रहेको छ। प्रकृतिमा रहेका विषालु पदार्थहरूलाई नाग वा सर्पले शोषण गरी मानिस तथा पशु पक्षीलाई त्यसको प्रभावबाट जोगाउने हुनाले ऋषि मुनिहरूले नाग पूजाको परम्परा चलाएका हुन्। नाग पञ्चमीको अवसरमा पोखराको कमल पोखरी लगायत विभिन्न नाग ढुङ्गा लगायतका विभिन्न ठाउँमा पनि सामूहिक रूपमा नाग पूजा गरी मनाइन्छ। विभिन्न स्थानमा रहेको नागको थानमा पूजा आजा गरी नाग पूजा गरिन्छ भने नागको थान नभएकाहरूले घरमै विधिपूर्वक नागको फोटोहरूमा पूजा गरी ढोका मूल ढोका र घरका ढोकाहरूमा नागको फोटो टाँसेर नाग पूजा मनाउने गरेका छन्। आजको दिन भक्तजनहरूले दिनभर व्रत बसी सूर्यास्त सम्झने अछि नाग देवताको मूर्तिमा फूल प्रसाद फलफूल र दूध चढ़ाएर पूजा गरी प्रसाद ग्रहण गर्ने गर्दछन्। आजको दिनबाट वर्षायाम समाप्त भई हिउँ शुरू भएको समेत मानिने गरिन्छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रस्तावित ठूला विकास आयोजनालाई तीव्रता दिने बताउनु भएको छ। विकास साझेदारको सहयोगमा अघि बढ़ेका महत्वपूर्ण योजनालाई आगामी भदौको पहिलो सातासम्म टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो। एससीआरबी विकास बैंक कोइका र विश्व विकास बैंकको सहयोगमा सञ्चालित विभिन्न आयोजना कार्यान्वयनका विभिन्न चरणमा छन्। महानगर नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मत सम्भार प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। फोहोर मैला प्रशोधन केन्द्र निर्माणका लागि प्राविधिक तयारी र प्रारम्भिक वातावरणीय परीक्षणको काम भइरहेको छ। पोखरा बस पार्क स्थिरोन्नतिका लागि एसियाल विकास बैंकमा परामर्शदाताले पृथ्वी चोक वृन्दावासिनी र लामेहाल स्थित बस पार्कको स्थलगत सर्वेक्षण गरिरहेका छन्। बस पार्क क्षेत्रमा रहेका सुकुम्बासीको अन्तिम नावली प्रकाशन गरी सात दिने दावी विरोधको सूचना जारी गरिरहेको महानगरले जनाएको छ। फिर्के खोलाको अतिक्रमण हटाउन महानगरले भदौ 15 गतेसम्मको अन्तिम समयसीमा दिएको छ। उक्त अवधिमा संरचना नहटाए महानगरले आफैले हटाउने र त्यसको खर्च सम्बन्धित पक्षबाट असूल गर्ने जनाएको छ। असूज 1 गतेदेखि फिर्के करिडोरको वस्तुगत परियोजना प्रतिवेदन निर्माण प्रक्रिया अघि बढ़ाइनेछ। यसैगरी असूज महिनाभर सार्वजनिक जग्गा संरक्षण अभियान संचालन गर्ने तयारी महानगरले गरेको छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र भूमि आयोगसँगको समन्वयमा लाल पूर्जा वितरणको प्रक्रिया अघि बढ़ाइएको छ। महानगरभित्र वितरण गरिएको 20,106 निस्थालाई चालू आर्थिक वर्षभित्रै लाल पूर्जा वितरण गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा वड़ा नम्बर 9 स्थित बस पार्क र फिर्के आसपासबाट प्रक्रिया अघि बढ़ाउने आचार्यले बताउनुभयो। उहाँका अनुसार पोखराको यातायात प्रणालीलाई व्यवस्थित र आधुनिक बनाउन विद्युतीय यातायात र स्मार्ट यातायात प्रणालीको काम अघि बढ़ने छ। ठूला परियोजनालाई निर्माण तथा सम्पन्नताको चरणमा पुर्याउने गरी काम तीव्र गरिएको भन्दै आचार्यले राजनीतिक प्रभावमा नपरी सरकारी मापदण्ड र कानून अनुसार विकास तथा व्यवस्थापनका काम अगाडि बढ़ाउने प्रतिबद्धता जनाउनु भएको छ। कास्की प्रहरीले पोखरा महानगरपालिका एक सिम्पानीबाट लागू औषध सहित 6 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सिम्पानीमा लागू औषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको ठोलीले अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादुङको गंगा जमुना गाउँपालिका एक घरबै हाल पोखरा एक कस्केरी बस्ने 21 वर्षीय लुकास तामाङ, सोही ठाउँका 22 वर्षीय सुभाष तामाङ, पर्वत मोदी गाउँपालिका 8 चित्रे घर भई हाल पोखरा छोरा बदतिलेचर मैदानमा बस्ने 21 वर्षीय सोस्तम गुरूङ, पोखरा एक सिम्पानी का 19 वर्षीय विकास तामाङ, पोखरा 19 लामाचौरका 25 वर्षीय सन्दीप गुरूङ र माछापुजे गाउँपालिका 4 घाटचोक घर भई हाल पोखरा 25 यामदी बस्ने 20 वर्षीय सुमित पुन मगर रहेका छन्। उनीहरूको साथबाट टापेन्डोल ट्याब्लेट 800 चक्की नगद 8,000 रूपियाँ र 4 थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा 7 दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवालले जानकारी दिनुभएको छ। पोखराको विजयपुर खोलाले बगाएका बेपत्ता भएका 2 जना बालकको खोजी कार्यलाई शस्त्र प्रहरीले तीव्र पारेको छ। शस्त्र प्रहरी नेपाल 24 गण हेडक्वार्टर कार्यका कास्कीको टोलीले आइतबार बिहानैदेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ। शनिबार दिउँसो 1:20 बजे बाइजापुर खोला तर्ने क्रममा दुई बालकहरूलाई खोलाले बगाएको थियो। पोखरा 14 चौथे भोटे चौतारा हुँदै ह्याप्पील्यान्ड जाने बाटोमा यो घटना भएको हो। बेपत्ता हुनेमा पोखरा 14 छिनेडाँडा बस्ने 14 वर्षीय निक्सन गुरुङ र खोटाङ घर भई हाल पोखरा 14 चौथे बस्ने 15 वर्षीय ओमन राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए लगत्तै शस्त्र प्रहरीको टोली परिचालन भएको थियो। शुरूमा शस्त्र प्रहरी बल नेपाल औद्योगिक क्षेत्र स्पेस कुडाहारबाट शस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डमा 9 जनाको टोली खटिएको थियो। गोताखोर सहितको सो विपद व्यवस्थापन टोली शनिबार दिउँसो 2:15 बजे घटनास्थलमा पुगेको थियो। टोलीले घटनास्थलबाट करिब 2 किलोमिटर तलसम्म खोला किनार र अन्य सम्भावित क्षेत्रमा खोजी गरेको थियो। शनिबार साँझ 6:40 बजेसम्म फेला नपरेपछि खोजी कार्य स्थगित गरिएर आइतबार बिहान 9 बजेदेखि पुनः थप जनशक्ति सहित खोजी शुरू गरिएको थियो। शस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ हेडक्वार्टर कालिका कास्कीबाट शस्त्र प्रहरी निरीक्षक साधन श्रेष्ठको नेतृत्वमा 11 जनाको टोली खटिएको थियो। यस टोलीमा गोताखोर र रोप रेस्क्यू विशेषज्ञहरू सामेल छन्। टोलीले हिजो बिहान 9:30 बजेदेखि आवश्यक उद्धार सामग्री सहित विभिन्न स्थानमा खोजी कार्य जारी गरिरहेको छ। पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना अनुसार महानगरका 25% घरदूरी विद्युतीय चुलोको पहुँच पुर्याउने अभियान शुरू गर्ने भएको छ। अभियान अन्तर्गत सोमबारदेखि पोखरा 22 बाट नगरवासीलाई निशुल्क इण्डक्सन चुलो वितरण गर्ने भएको छ। नगर प्रमुख धनराज आचार्यका अनुसार पहिलो चरणमा पोखरा 22 का करिब 200 परिवारलाई इण्डक्सन चुलो वितरण गरिनेछ। वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रसँगको सहकार्यमा पोखरा 22 का कालाबाङ भूमदी लगायतका 5 वटा टोलका घरदूरीलाई चुलो वितरणको व्यवस्था मिलाएको वडाध्यक्ष हिमलाल बरालले जानकारी दिनुभयो। उहाँका अनुसार अभियान अन्तर्गत वडामा 2,000 भन्दा बढ़ी चुलो वितरण गर्ने लक्ष्य छ। खाना पकाउने ग्यासको अभाव तथा मूल्य वृद्धिका कारण उपभोक्ता प्रभावित भइरहेको बेला विद्युतीय चुलोको प्रयोगले नगरवासीलाई राहत पुग्ने महानगरको विश्वास छ। महानगरले सन् 2029 सम्म 25% घरधुरीमा विद्युतीय चुलोको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ। जर्मन अन्तर्राष्ट्रिय सहयोग न्यूयोर्क वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र विन्ड पावर नेपाल र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको शहरी योजना आयोगले नगर ऊर्जा योजना तयार गरेको हो। महानगरले विक्रमसम्म 2100 अर्थात सन् 2043 सम्म पोखरालाई कार्बन तटस्थ शहर बनाउने लक्ष्य समेत लिएको छ। नगर ऊर्जा योजना अनुसार पोखरामा खाना पकाउने प्रयोग हुने इन्धन मध्ये एलपीजीको हिस्सा 84.25% छ। बायोग्यास 5.25%, काठ दाउरा 10.27% र विद्युतको हिस्सा 0.23% मात्रै छ। घरायसी क्षेत्रमा एलपीजीको निर्भरता 98.45% रहेकोले विद्युतीय चुलोको प्रयोग विस्तारलाई ऊर्जा रूपान्तरणको महत्वपूर्ण अभियानका रूपमा लिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले वर्षातको समयमा नदी तथा खोला आसपासका क्षेत्रमा उच्च भूमि जोखिम हुने भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रशासनले अविरल वर्षाका कारण जलस्तर बढ़ने, आकस्मिक बाढ़ी तथा भेल आउने तथा पहिरो जाने, सड़क भाँसिने र नदी तथा खोला किनार कटान हुने जोखिम रहेको जनाएको छ। पानी परेपछि घाम लाग्दा समेत सुक्खा पहिरो खसेर खोला वा नदी थनिने सक्ने र एकैपटक खोला पहिरो सहितको लेदो बगेर आउन सक्ने भएकाले नदी तथा खोला किनारमा बस्न जोखिम रहेको हुने प्रशासनले जनाएको छ। यस्तो समयमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने तथा ढुङ्गा बालुवा तथा गिटी निकाल्न नदी वा खोलामा नजान आग्रह गरिएको छ। त्यस्तै गाईवस्तु चराउन वा पानी खुवाउन तथा फुटबल, क्रिकेट, भलिबल लगायतका बाहिरी खेल खेल्न नदी तथा खोला किनारमा नजान प्रशासनले आग्रह गरेको छ। अभिभावकलाई आफ्ना छोराछोरीलाईको निगरानी गर्न र नदी तथा खोला किनार तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई जलस्तर निरन्तर निहाल्न भनिएको छ। जलस्तर बढेमा तत्काल सुरक्षित स्थानमा सर्न पनि प्रशासनले अनुरोध गरेको छ। सवारी चालकलाई नदी तथा खोला किनारका सड़क र बगर क्षेत्रमा सवारी साधन रोक्न वा पार्किङ नगर्न आग्रह गरेको छ। बाढ़ी वा अन्य विपदको आकस्मिक अवस्था आएमा नगरजीको प्रहरी निशुल्क आपतकालीन नम्बर 100 वा विपद सूचना तथा उद्धार टोल फ्री नम्बर 1234 सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ। सूचना सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले 2083/37 जारी गर्नुभएको हो। तनहुँको व्यास नगरपालिका 5 ढोडेनी स्थित जंगलमा बाटो बिराएर अलपत्र परेका 4 किशोरीको प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मानुङकोट हाइकिङका लागि गएका 4 किशोरी जंगलमा हराएको सूचना शनिबार दिउँसो करिब 1:10 बजे प्राप्त भएको थियो। सूचना प्राप्त हुनसाथ प्रहरी टोली खोज तथा उद्धारका लागि परिचालन गरिएको थियो। प्रहरी टोलीले जंगल क्षेत्रमा खोजी गर्दै अलपत्र अवस्थामा रहेका 4 जना किशोरीलाई फेला गरी सकुशल उद्धार गरेको जनाएको छ। उद्धार गरेका किशोरीलाई आवश्यक सोधपूछ तथा प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। समयमा सूचना प्राप्त भएपछि तत्काल खोजी तथा उद्धार कार्य सञ्चालन नगरिएको, उनीहरूको सुरक्षित उद्धार सम्भव भएको प्रहरीले जनाएको छ। तनहुँको आबुखरिनी गाउँपालिका दुई खानी खोला स्थित पृथ्वी राजमार्गमा ट्रकको थक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गत शुक्रबार राति करिब 8 बजे लु 2 ख 46 84 नम्बरको ट्रक र ग 24 प 84 90 नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा आबुखरिनी गाउँपालिका 1700 निवासी 24 वर्षीय आर्यन पन्त घाइते भएका थिए। दुर्घटनापछि पन्तलाई उपचारका लागि आबुखरिनी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि चितवन पठाइएकोमा उनलाई करिब 9 बजे चितवन मेडिकल कलेज अस्पताल भरतपुर पुर्याएको थियो। उपचारका क्रममा राति 9:30 बजे चिकित्सकले पन्तलाई मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पोखरामा लोपुन्मुख लाखेनाश संरक्षणमा प्रयास भएको छ। लमालेपाटन तायमाचा नाश समिति पोखरा पासले नेवारी समुदायमा अनुपम संस्कृति लाखेनाश संरक्षणको प्रयास गरेको हो। नेवाखोला कास्कीको संरक्षणमा नेवाखोला संरक्षण सम्वर्धन प्रबन्धन र पुस्तान्तरणको प्रयास स्वरूप शनिबार पोखरा पास मालेपाटन स्थित बाराई माविमा खेल मैदानमा तेस्रो संस्करणको लाखेनाश प्रदर्शन सम्पन्न भएको हो। पोखरामा लाखेनाश लोपुन्मुख अवस्थामा पुगेपछि नयाँ पुस्तामा लाखेनाश प्रति आकर्षण जोगाउन 3 वर्ष अघि शुरू भएको लाखेनाश प्रदर्शन यस वर्ष पनि भव्य रूपमा भएको हो, जहाँ एउटै मञ्चमा कास्की सहित तनहु बागलुङ र पर्वतका 20 वटा लाखेनाच समूहले प्रस्तुति दिएको कार्यक्रम संयोजक विनय श्रेष्ठ जानकारी दिनुभयो। उहाँका अनुसार मालेपाटन तायमाचा समितिको नाचको शुरूआत गरेपछि नेवार कल्याण समाज पर्वत नेपाल राष्ट्रिय खगडगी समाज पोखरा दुई बागलुङको नारायण स्थान हटिया बजार पोखरा छ स्थित बैदाम नेवाखल जालपादेवी लामापुच सिमलचर पोखरा हेम्जा नेवाखल पोखरा 25 चण्डेश्वरी नेवा समाज पोखरा 14 को प्रस्तुति दिएका थिए। त्यस्तै रानीपौवा रामा बजार तायमाचा समिति रानीपौवा खड्गी समाज रातो पहिरा लाखे खल पोखरा 14 कुणर राधा कृष्ण मन्दिर पोखरा 13 राष्ट्र ब्याङ्क चोक ड्याम साइड नेवाखल पृथ्वी चोक लामापुच जुजोलोप्पा लाखे तेर्सापट्टि एमलोकको लाखे मोरिया सिंहना टोल ताया मोचा समिति पोखरा 1 गैराबाटन नेवा समाज पोखरा 4 नयाँ बजार लामापुच पोखरा 9 र नव पञ्जाली लाखे समूह पोखरा 2 लगायतको प्रस्तुति रहेको थियो। प्रतियोगितात्मक कार्यक्रम 20,000 दर्शकको माझमा भएको त्यो जहाँ पानीको प्रवाह नगरी दर्शकले नाच अवलोकन गरेका थिए। बिहान 10 बजेदेखि शुरू भएको प्रदर्शन राति 10 बजेसम्म पनि जारी रहेको दर्शकहरू मग्नमुग्ध भएर हेरिरहे, जसले आयोजकलाई आगामी दिनमा समेत कार्यक्रम गर्न हौसला मिलेको संयोजक श्रेष्ठको भनाइ छ। कार्यक्रममा नेवारी संस्कार संस्कृति झल्किने बाजा भेषभूषासँगै नेवारी खानाका परिकारहरू पस्किदार नयाँ तथा पुरानो पुस्ता रमाइरहेका थिए। यस्तै सांस्कृतिक संरक्षणसँगै स्थानीय उत्पादनको समेत खपतमा सघाएको श्रेष्ठ बताए। उनले भने हाम्रो ल उद्देश्य सांस्कृतिक संरक्षणसँगै पुस्तान्तरणमा पनि सघाउनु हो, सँगसँगै स्थानीय उत्पादनको खपतले अर्थतन्त्र चलायमान गराउन पनि भूमिका खेल्यो। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले यस प्रकारको कार्यक्रमले लोकमुख संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले संस्कृति जोगाउनु हाम्रो दायित्व भएको बताउँदै मालेपाटन तायमाचा समितिले उदाहरणीय कार्य गरेको बताउनुभयो। उहाँले यस्ता खाले कार्यक्रममा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय सहयोग गर्न सधैँ तत्पर रहने बताउनुभयो। नेवाखला कास्कीका अध्यक्ष अशोक पालिखेले संस्कृति कुनै जातिको पहिचान भएकाले त्यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो। पछिल्लो समय मालेपाटन तायमाचा समितिले लाखेना संरक्षणमा देखाएको जागरूकताप्रति धन्यवाद दिँदै उहाँले संस्कृति बचाए मात्रै आफ्नो अस्तित्व र पहिचान पनि बस्ने बताउनुभयो। कार्यक्रमको अध्यक्षता गरेका कार्यक्रम संयोजक विनय श्रेष्ठले लाखेनास नेवार समुदायको मौलिक संस्कृति र परम्परा भएकाले यसको संरक्षण नयाँ पुस्तामा हस्तान्तरणमा मैत्रीपूर्ण प्रदर्शन आयोजना गरेको स्पष्ट पार्नुभयो। उहाँले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तर दिने बताउनु भएको छ। हाइकर्स क्लब नेपालको आयोजनमा नियमित हाइकिङ कार्यक्रम पोखराको विजयपुर पोखरी छाउमा सम्पन्न भएको छ। क्लबले प्राकृतिक धार्मिक तथा ग्रामीण पर्यटन क्षेत्रको अवलोकन गर्दै सञ्चालन गर्दै आएको हाइकिङको 73 श्रृंखला विजयपुर पोखरी गाउँमा सम्पन्न गरेको हो। पोखरातिर काउखोलाबाट शुरू भएको हाइकिङ आर्बा गाउँ महाप्रभुधाम हुँदै विजयपुर पोखरी गाउँसम्म सञ्चालन गरिएको थियो। हाइकिङमा 50 भन्दा बढ़ीका सहभागिता रहेको थियो। सहभागीहरूले आर्बा र विजयपुर गाउँको ग्रामीण परिवेश प्राकृतिक सौन्दर्यता स्थानीय जीवनशैली तथा धार्मिक महत्व बोकेको स्थलहरूको अवलोकन गरेका थिए। आर्बाका स्थानीय युवा केदार बराल र माधव बराल तथा विजयपुर पोखरी गाउँका मोती विकाले हाइकिङ रूट देखाउन सज्जीकरण गरेका थिए। गाउँमा चण्डेश्वर तमु आमा समूहकी अध्यक्ष धनकुमार गुरूङ सहित पदाधिकारी सदस्य तथा स्थानीय आमा दिदी बहिनीले फूलगुच्छा अबिर र खादाले हाइकर्स क्लबलाई स्वागत गरेका थिए। आमा समूहकी अध्यक्ष गुरूङले पोखरा महानगरभित्रै पर्ने विजयपुर गाउँमा नियमित बस सेवा नहुँदा आवाजातमा कठिनाई भएको बताउनुभयो। उहाँले पहिरोका कारण अवरूद्ध सड़क खुलाउन र साङ्गुरो बाटो विस्तार गर्न आवश्यक रहेको पनि बताउनुभयो। महाप्रभु धाम विकास समितिका अध्यक्ष नमो राज बरालले निर्माणधीन धामका बारेमा जानकारी दिनुभयो। हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण राणा भाटले स्वास्थ्यका लागि शारीरिक व्यायामसँगै पर्यटन प्रबन्धन प्रकृति प्रेम र आपस आदिवासी भाईचारा अभिवृद्धि करने उद्देश्य नियमित हाइकिंग संचालन करते आया बताने पोखरा विश्वविद्यालय का प्राध्यापक युवराज त्रिपाठी ने यहां पदयात्रा स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदा को प्रबंधन संगे आंतरिक पर्यटन और स्वास्थ्य जीवन शैली में प्रोत्साहन करने बताने क्लब ने विगत 7 वर्षदेखि हरेक महीना को अंतिम शनिवार नियमित हाइकिंग करते आये आगामी दिन में पोखरा तथा आसपास का नया मार्ग को पहचान र प्रबंधन र पदयात्रा का कार्यक्रम निरंतर दिने क्लब ने जनाएको छ। सुन्नुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
2: हैन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण भनिरहेको नि।
3: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त।
2: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
4: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9891924।
3: के रोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521750, 9852527।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 37 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536151। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460 20127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाकी समाचार। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेको चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठ भन्नुभएको छ। पार्टीको निश्चित विधि प्रक्रिया र समय हुने भन्दै उहाँले चियागफ तथा क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्न हास्यास्पद भएको टिप्पणी गर्नुभयो। पार्टीमाथि बाह्य शक्ति र विरोधीहरूले तीव्र प्रहार गरिरहेका बेला आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने ओलीको भनाइ छ। अहिले सिंगो पार्टी एकरूप भएर चुनौतीको सामना गर्नुपर्ने, नेतृत्व परिवर्तनका विषयमा अनावश्यक चर्चा गर्नु उचित नभएको बताउनुभयो। सामाजिक सञ्जालमा पार्टीको बदखुवाई गर्ने र अराजकता फैलाउने गतिविधि रोक्न आग्रह गर्दै ओलीले पार्टीमा बस्ने हो भने नीति विधि र अनुशासन पालना गर्नुपर्ने बताउनु भएको छ। अब बस्ने केन्द्रीय कमिटिको बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढ़ाउने उहाँले स्पष्ट पार्नुभयो। ओलीले कार्यकर्तालाई कुनै पनि भ्रम मान्नपरि पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अघि बढ़न आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति करण कुमार थापाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसंगलाई नेताहरूले आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्न नहुने बताउनु भएको छ। उहाँले अहिले नेताहरूले रातारात बी कोइरालालाई सम्झन थालेको भन्दै त्यसलाई लेनदेन र तत्कालीन स्वार्थसँग जोडेर हेर्न नहुने बताउनुभयो। अहिले कसैसँग मिल्न वा काने खुसी गर्नुपर्ने भए त्यसलाई स्पष्ट रूपमा भन्न सक्ने हिम्मत गर्नुपर्ने उहाँको भनाइ छ। थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै व्यक्ति वा समूहले घरभित्र कैद गरेर राख्न नहुने बताउनुभयो। बीपीको आह्वानमा आफ्नो परिवार छाडेर हजारौं मानिस आन्दोलनमा होमिएको स्मरण गर्दै उहाँले बीपीको विचार र योगदानलाई सीमित घेराभित्र राख्न नहुने धारणा राख्नुभयो। उहाँले बीपीको विचारलाई गलत ढंगले उद्धृत वा व्याख्या गर्ने क्रम बढ़ेको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताउनुभयो। बीपीको विचार र योगदानबारे लेखिएका पुस्तक तथा अनुसन्धानले वास्तविक सन्दर्भ बुझ्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइरहेको छ। सुनौ उहाँको भनाई।
11: नेताले फेरि त्यो रातारात बिबीले सम्झाउनु भएछ, रातारात बिबीले सम्झाउनु गर्दा टु ट्रान्जेक्सन यहाँनिर अहिले के गर्नु परेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु परेको छ, त्यसको लागि फेरि हिम्मत छैन, फेरि आफै आएर भन्ने फेरि म यसो गर्छु भन्ने हिम्मत छैन, त्यो हिम्मत नभएपछि के हुन्छ भने कसलाई सम्झने भन्दा बिबीलाई सम्झने, बिबी त आउनु नभए बुझाउनु त आउनु, त्यसरी यो बेलामा को आइदिनुपर्छ होला, यो धर्म गौतमबाट आइदिनुपर्छ, तिमीहरूले भनेको जस्तो बिबी होइन है, बिबी हामीले पनि बुझाएको यो धेरै प्राइभेटाइज गर्न दिनुहुन्न, बिबी कोरालालाई कसैले बिबीलाई वा गणेश मानलाई कसैले चाहिँ यो घरभित्र कैद गर्न दिनुहुन्न, किनकि तपाईँहरू जस्तो त्यो जेनेरेसनका चाहिँ सयौँ सयौँ सङ्ख्याका हजारौँ हजार सङ्ख्याका तन्यारीहरूले आफ्नो परिवार छोडेर बिपीको एउटा आह्वानमा त्यसबाट सम्मोहितै भएर एक प्रकारले आफूलाई त्यो पछाडि दोहोऱ्याउनु भएको छ, लाइफ नै त्यहाँ भएको छ कि, त्यस कारणले गर्दाखेरि आज त्यसलाई मिसकोट हुँदै गर्दाखेरि वा त्यसलाई गलत ढङ्गले त्यसलाई व्याख्या हुँदै गर्दाखेरि उहाँहरूले पुस्तक लेखिदिने कुरा, त्यसको बारेमा भएको कुरा भनिदिने कुरा, बोलिदिने कुरा, त्यस कारणले गर्दा इम्पोर्टेन्ट छ आज त्यसरी धर्मगौतमले निकाल्नु भएको पुस्तक आजको यो बेलामा म एकदमै आधिकारिक छ र महत्वपूर्ण छ भन्ने मलाई लागेको कुरा राख्छु।
10: अब बाँकी समाचार। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देवाल गगन थापाको नेतृत्व भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन्। काँग्रेसकी संस्थापनित पक्षको राष्ट्रिय भेलाको बन्द सत्रलाई सम्बोधन गर्दै देवालले पार्टीको सहमति बिना जबरजस्ती विशेष महाधिवेशन गरेको दावी गरे। विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै देवालले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए। पार्टीको सहमति बिना विशेष महाधिवेशन नगर्न आफूले आग्रह गरे पनि जबरजस्ती अधिवेशन गरिएको उनको भनाइ छ। देवालले अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको भन्दै अदालतको निर्णय स्वीकार गर्ने स्पष्ट पारे। अदालतको पूर्ण निर्णय आउनु अघि नै यस विषयमा थप टिप्पणी गर्न आवश्यक नरहेको उनको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व मन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्न जरूरी रहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित वामपन्थी आन्दोलन अब के गर्ने विषयक राष्ट्रिय बहसमा बोल्दै उनले परिवर्तनको खोजीमा रहेका जनमत कम्युनिष्ट पार्टीका दलहरूभन्दा टाढिँदै जानुका कारण खोज्नु पर्ने बताउनुभयो। बस्नेतले जनताको असन्तुष्टि र आवश्यकतालाई सम्बोधन गर्ने विचार, राजनीतिक संस्कृति र प्रणालीबारे बहस कमजोर हुँदै जाँदा समस्याको जिम्मेवारी व्यक्ति केन्द्रित हुने प्रविधि बढ़ेको बताउनुभयो। कम्युनिष्ट पार्टीको सफलता र असफलताको श्रेय वा जिम्मेवारी कुनै एक व्यक्तिलाई दिने प्रविधिले आन्दोलन कमजोर बनेको उनको भनाइ छ। विश्वभर नव उदारवादको प्रभाव बढ़दै गए पनि सामाजिक तथा आर्थिक असमानता र विभेद न्यूनीकरण हुन नसकेको बस्नेतको दावी गरे। पछिल्ला सामाजिक तथा प्राकृतिक घटनाक्रममा समस्या समेत समाधान गर्न नसकेकोले विश्व राजनीतिमा वामपन्थी वा दक्षिणपन्थी बाटो रोज्ने बस बढ़ेको बताए। वामपन्थी आन्दोलनले जनताको असन्तुष्टि र आवश्यकतालाई नयाँ दिशा दिने विचार, राजनीतिक संस्कृति र प्रणालीबारे गम्भीर बहस गर्नुपर्ने विश्लेषणको भनाइ छ। आन्दोलनलाई सही दिशामा अघि बढ़ाउन विगतका राजनीतिक अभ्यास र उपलब्धिको समीक्षा आवश्यक रहेको उनको भनाइ छ। 2063 सालसम्म कम्युनिष्ट दलहरूले मुलुकको नेतृत्व गर्ने अवसर पाए पनि आम नागरिकलाई विश्वास त बनाउन नसकेको बस्नेतले टिप्पणी गरे। जनताको विश्वास पूर्ण कायम गर्न विगतका कमजोरीको समीक्षा गर्दै नयाँ राजनीतिक दिशा तय गर्नुपर्नेमा उनको जोड़ छ। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गतको बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले दिएका छन्। बैठकको शुरूआतमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू सभामुखले प्रदेश सभामा पढ़ेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ़नेछ। नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने लागेका हुन्। केन्द्रमा बनेको नयाँ सत्ता समीकरण अनुसार लुम्बिनीमा एमाले सहितको दलले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ। एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेका छन्। प्रदेशसभामा यी दलहरूको समर्थन कायम रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने सहज अवस्था देखिएको छ। अब आर्थिक समाचार। वाणिज्य ब्याङ्कहरूको ब्याज दर घट्ने क्रममा निरन्तर आएको छ। वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याज दरको विवरण पनि यस्तो देखिएको छ। सार महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याज दर घटेको छ। भदौ महिनाका लागि 20 वाणिज्य ब्याङ्कले 5 अघिल्लो महिनाको ब्याज दर घटाएका छन् भने बाँकी 15 पुरानै दरलाई निरन्तरता दिएका छन्। सबैभन्दा धेरै ब्याज दर घटाउनेमा सिद्धार्थ ब्याङ्क र नेपाल ब्याङ्क रहेका छन्। सिद्धार्थ ब्याङ्कले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याज दर कटौती गरेको छ। त्यस्तै नेपाल ब्याङ्कले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याज दर घटाएको छ। यसै गरी सिटिजन ब्याङ्क इन्टरनेशनलले व्यक्तिगत तर्फ 0.1% ब्याज दर घटाउँदा कुमार ब्याङ्कले 0.09% र स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कले 0.05% कम गरेका छन्। यी तीनवटै ब्याङ्कले संस्थागत तर्फको ब्याज दर भने सार महिनाकै दरमा स्थिर राखेका छन्। यद्यपि अधिकांश वाणिज्य ब्याङ्कहरूले भने सार महिनाकै ब्याज दरलाई भदौमा पनि निरन्तरता दिएको छन्। नवील प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआईएमबी, सायनिमा, माछापुच्छे कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य प्राइम कमर्सियल र ग्लोबल आईएमई गरी 15 ब्याङ्कले व्यक्तिगत र संस्थागत गरी दुवै मद्दती निक्षेपको ब्याज दरको कुनै परिवर्तन गरेका छैनन्। ब्याज दर घट्दा प्रविधिको बीच भदौ महिनाका लागि भने कुनै पनि वाणिज्य ब्याङ्कले आफ्नो ब्याज दर बढ़ाएका छैनन्।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान तालिम र सुयुक्त अभ्यास बारेहरूमा छलफल हुनेछ। कूटनीतिक तहमा सम्वाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय र तथा भारतीय सेनामा आबद्ध गोर्खा भर्तीका सन्दर्भमा यो उच्च स्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्णका साथ हेरिएको छ। अब खेलकुदको समाचार। अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा हुने टप एन टी ट्वेन्टी सिरिज खेल्न जाने नेपाली एटोलीको इतबार विदाय गरिएको छ। नेपाल क्रिकेट संघले एक कार्यक्रमका बीच उनीहरूलाई विदाय गरेको हो। क्यानका उपाध्यक्ष रोशन सिंह लगायतले नेपाली टोलीलाई विदाय गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए। अनिल शाहको कप्तानीमा 15 सदस्यीय टोली यसअघि नै घोषणा भइसकेको छ। एक दिवसीय टोलीमा समावेश नगरिएको ओपनिङ ब्याटर कुशल भुर्तेल पनि नेपालीमा टोलीमा छन्। अगस्त 21 देखि 30 सम्म डार्विनमा हुने प्रतियोगिताको लीग चरणमा नेपाल छ खेल खेल्नेछ। नेपालले अगस्त 21 मा एन्टनी स्ट्राइकसँग पहिलो खेल खेल्दा, दोस्रो खेल अगस्त 22 मा बंगलादेश उच्च प्रदर्शनमा खेल्नेछ। त्यसपछि नेपालले अगस्त 24 को हार्बोट हरिकेन्स एकाडेमी, अगस्त 26 मा एसिटी कोमेन्ट्स, अगस्त 27 मा किङ्स इलेभेन र अगस्त 29 मा भेक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले गत संस्करणमा पनि टप एन्ड सिरिज खेलेको थियो। त्यस क्रममा नेपालले 6 खेलमा 2 जित र 4 हार बेहोरेको थियो। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपाल नजिक रहेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले जनाएको छ। सोमबार देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन साथै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा पानी पर्नेछ। मधेस प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चुटाङ सहित मध्यमसम्मको वर्षा हुने अनुमान छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्नेछ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संघारको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज घर घरमा नागको पूजा गरेर नाग पञ्चमी पर्व मनाइँदै पोखरा पश्चिममा 25% घरधुरीमा बिजुली चुलो पुर्याउने लक्ष्य। ठूला विकास आयोजना भदौ पहिलो सातासम्म टेन्डरमा लैजाने पोखरा महानगरको तयारी। पोखराको सिमपानीबाट लागु होस् 6 जना पोखरा। पोखरामा 20 समूहले देखाए लाखेनाज। लोपोन्मुख संस्कृति संरक्षणको प्रयास। विजयपुर पोखरी गाउँमा हाइकर्स क्लबको तिरत्रो हाइकिङ सम्पन्न। पार्टीको विधि र विधान विपरीत पुल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने अध्यक्ष ओलीको चेतावनी। लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिए। भदौका लागि भारतीय ब्याङ्कहरूको नयाँ ब्याज दर सार्वजनिक। भारतीय प्रमुख धीरज सेठ नेपालमा। र देशभर मनसुनी वायुको प्रभाव, आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना। रेडियो सफलता तयार पारेको बिहान 6 बजेको खबर संघालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेजन अहिले 9 बजे खबर संघार आउनु छ। हामी छौँ सफलताको पाइलामा। केही बेर सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन।
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98565 3394।
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460-59581,
5: 98165-15475।
8: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
3: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
4: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9860-28575 9860-15947 9850-32575।
5: हेलो
6: हजुर सन्चै कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-57-9015।
10: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
11: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
2: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
4: रेडियो सफलता 103.4
2: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
5: उमंग,
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
5: ज्ञानी कामे गुरु।
2: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नुहोला।

안지 수상합차. जसै तपाई अन्तर्मुखी हुनुहुनेछ यो पवित्र पूजा आफै नै शुरू हुन्छ। यही हो वास्तविक पूजा, यही हो वास्तविक प्रार्थना, यही हो वास्तविक आरती। र जब यो हृदय प्रसन्न हुन्छ त्यसपछि वास्तविक आनन्द रूपी प्रसाद प्राप्त हुन थाल्दछ। प्रेम रावत।

0: कहिलै बट्टामा औठी देख्नु भएको छ? बट्टामा कहिले औठी देख्नु भएको छ? सानो बट्टा हुन्छ नि, त्यसमा औठी आउँछ हैन त? तपाई कुन चीजलाई समात्नुहुन्छ? यदि तपाईले बट्टा पाउनुभयो, कसैले तपाईलाई बट्टा दियो र बट्टामा छ औठी, तपाई त्यो बट्टालाई बचाएर राख्नुहुन्छ कि राख्नुहुन्न? त्यसको रेखदेख गर्नुहुन्छ कि हुन्न? या जाँचोकै राख्नुहुन्छ? भन्नुहोस् त, त्यसको हेरचाह गर्नुहुन्छ, त्यसलाई राम्रोसँग राख्नुहुन्छ, आफ्नो खल्तीमा राख्नुहुन्छ, कतै चोरी नहोस्, होइन त? कति मानिसहरू छन् जसले बट्टाको रेखदेख गर्नुहुन्छ? जबसम्म त्यसमा औठी छ त त्यो डब्बाको मूल्य छ, तर औठीसँग छ, बट्टासँग होइन। यो कहिले नसोच्नुहोस् कि औठीको महत्व छ बट्टासँग, होइन, बट्टाको महत्व छ औठीसँग। र जबसम्म औठी छ तबसम्म औठीको रेखदेख गर्नुहुन्छ। यदि औठी निक्ल्यो, यदि चोरी भए पनि तपाईँलाई दुःख कहाँ हुन्छ र? तपाईँ हो त्यो बट्टा, र तपाईँ भित्र राखिएको छ ती अलख पुरुष अविनाशी जस्तो औठी। जबसम्म उनी तपाईँ भित्र छन्, तपाईँको महत्व छ, तपाईँको मूल्य छ, र जुन दिन त्यो औठी निस्किन्छ त्यस दिन तपाईँलाई जलाएर त्यसै दिन तपाईँ भूत बन्नुहुनेछ। भूत होइन, यो त हुन्छ। त्यस पश्चात भूतदेखि डर लाग्नेछ तपाईँलाई, कतै भूत आउँछ कि भनेर, कतै तपाईँकै भूत आउँछ कि। त्यस दिन त खरानी बनाउने छन्, त्यस पश्चात कोही पनि छैन, के हो यो? त्यस पश्चात कता सुताउँछन्? अहिले तपाईँसँग खाट छ, खाटमा सुत्नुहुन्छ, तपाईँको खाट छ, तपाईँको डस्ना छ, तपाईँको सब थोक छ। जुन दिन यो औठी निक्लिनेछ तपाईँलाई जमिनमा सुताउनेछन्, तपाईँको खाटमा होइन, भुइँमा सुताउनेछन्। बडे भाग्य मानिस तन पावा, सुर दुर्लभ सद ग्रन्थ ही गावा, साधन धाम मोक्षकर द्वारा, पाए न जही परलोक समारा। यो हो उनले के भन्दछन् कि तपाईँलाई लाख लाख धन्यवाद जुन तपाईँले मलाई यो मानव शरीर दिनुभयो। उनले यो भन्दछन्, यो होइन कि मेरा बाध्यताहरू छन्। मेरी सासु मसँग धेरै प्यार प्यार कराउँछिन्, प्यार प्यार त सबै बोलिरहेका छन्, कोही कसै कहाँ जान्छ? हजुर, म गरिब किन छु? हेर्नुहोस्, पुनर्जन्ममा तिमीले केही गल्ती गरेका थियो होला। म सोच्दछु कि म वास्तवमै कति भाग्य मानिस छु। छ वर्षको थिएँ त्यति बेलादेखि मैले मानिसहरूलाई सत्संग सुनाउन सुरु गरे। मेरो उमेरको हिसाबले 50 वर्ष भयो मैले सत्संग सुनाउँदै गरेको। म 9 वर्षको थिएँ त्यतिखेरदेखि मैले यो काम सम्हाल्दै आइरहेको छु। जसले कर्मका बारेमा सोच्दछ उनीहरूसँग म के भन्छु भने, मैले यस्तो के कर्म गरेको थिएँ होला पूर्व जन्ममा कि मैले यो मौका पाएँ। मानिसहरूले मलाई चिठी लेख्छन्, मानिसहरूले मलाई भन्दछन्, तपाईँको एउटा कुराले मेरो जिन्दगी बदलिदियो। धनी बन्न चाहनुहुन्छ भने तपाईँ धनी बन्न सक्नुहुन्छ, पैसाको होइन, हृदयको धनी, हृदयको सम्पन्नतामा। यो जो हृदयको धनी छ उसको घरमा चोरी हुन सक्दैन, जो हृदयको धनी छ उसको घरमा कहिल्यै चोरी हुन सक्दैन, चोरले त उसको केही पनि बिगार्न सक्दैन। जस भित्र भित्र स्वतन्त्रता छ उसलाई जेलमा हाल्नुहोस्, तैपनि ऊ स्वतन्त्रको स्वतन्त्रै रहनेछ। जसले भित्रको कुरा बुझेको छ, जो भित्र सम्पन्न छ, ऊ कहिल्यै पनि गरीब हुँदैन। त्यसैले तपाईँ वास्तवमै भाग्यशाली हुनुहुन्छ। कहिल्यै तपाईँ आफूलाई नसोच्नुहोस् कि तपाईँ अभागी हुनुहुन्छ। तपाईँको भाग्य त खुलिसक्यो कि तपाईँलाई यो मानिसको शरीर प्राप्त भएको छ, र भगवानको आशीर्वाद तपाईँमाथि छ।
1: थप जानकारीका लागि premrawat.com अथवा 01590-1765 र 98-43-1651 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा। हेलो, हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुप्लाढुङ्गा, UFO र सी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
8: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 9855-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9556011090, 9828842020। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
10: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि
11: बाट समस्याको समाधान गरिन्छ।
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
12: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्तीटु मिट स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव।
10: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण भनिरहेको नि।
11: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँ छैन, अनि यसै न भनेर के गर्नु त?
10: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
8: हजुर, आफ्नै अर्डर बमोजिम, विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461-75-694, 98191-24-824।
1: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर सम्पर्क 98-160-65-983 98-560-52-855 सम्झिनुहोस् है बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
12: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
13: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
14: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
15: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
16: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
17: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ विजयपुरदेखि ह्याम्जासम्म छोरेपाटनदेखि काउखोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कका लागि फोन नम्बर 98-560-33-560 यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ सेवा नै परम धर्म हो हार्दिक निमन्त्रणा विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखारविन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
18: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ
17: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहज पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झनेको।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशाचित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार।
1: कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज परम्परा अनुसार घरका मूल ढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायत जीवहरूले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको हो। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको छ। वराह पुराणमा उल्लेख भए अनुसार यसै तिथिमा नागराजासँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। आज नाग पञ्चमीको महत्व र पूजा विधि सँग सम्बन्धित रहेर आज हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ ज्योतिष शिरोमणि डाक्टर हरिशचन्द्र भण्डारी हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँलाई कार्यक्रममा स्वागत छ।
2: हजुर, धन्यवाद, नमस्कार।
1: आज नाग पञ्चमी

0: र आठवटा नागदेवताहरूको हामीले चाहिँ विशेष गरेर ढोकामा दैलामा हामीले चाहिँ पूजा गर्छौँ भने फेरि बारीमा खेतबारीमा नाग मन्दिरहरूमा पनि आफूले मानिआएका पूजिआएका नागदेवताहरूको पूजा गर्ने चलन चाहिँ यो वैदिक सनातनीहरूमा रहेको छ, रहँदै आएको छ।
1: हजुर, यो घरमा घरमै हामीले बच्चैदेखि लेखिराखेको घरको मूल ढोकामा नागको तस्ती टाँसेर पूजा गरिन्छ, घरमै वा मन्दिरमा गर्ने पूजामा चाहिँ के फरक छ?
0: अब यो के छ भने घरमा अब यो वास्तु देवतासँग पनि नाग देवताले सम्बन्ध राख्नुहुन्छ एउटा कुरा। अब वास्तु पूजा हामीले चाहिँ घरको जग राखेर वास्तु पूजा गर्छौँ नि, त्यतिखेर पनि नाग देवतालाई स्मरण गर्नुपर्ने हुन्छ। वास्तु देवताको दिशा जता हो, वास्तुको शिर जता हुन्छ, नाग देवताको शिर पनि त्यतै हुन्छ है, शिरको कुरा। र वास्तु गर्दाखेरि घरको जग राख्दा नागको शिर यसो चाहिँ छलेर गर्नुपर्ने हुन्छ, शिर होइन ढाड कुसले मिलाएर वास्तु शिलान्यास गर्नुपर्ने पनि हुन्छ, यो वास्तु चक्र अनुसार त्यो कुरा हुन्छ। र घरमा पनि नाग देवता हामीले चाहिँ पूजा गर्नुपर्ने, यो प्राकृतिक प्रकोपहरू प्राकृतिक विपत्तिहरू यो विशेष गरेर अब यो ग्रीष्म ऋतु र वर्षा ऋतुमा पनि बढी हुने नाग र नागजन्य सर्प र सर्पजन्य जीवहरूको पनि चाहिँ भयहरू हुने बिग्री हुने यो कुराहरू भएको र घरको रक्षाका लागि गृह रक्षाको लागि ढोकामा नाग देवताको नाग आकृतिको मानचित्र बनाएर गोमय नाग एउटा गोबरको नाग बनाउने, अर्को त्यस्तै चाहिँ पिष्ठा पिठोको नाग है, अब कतै चामलको पिठोको नाग बनाउने, कतै जौको पिठोको नाग बनाउने र त्यसमा चाहिँ नागको आकृति नागको जस्तै दुरुस्त देखिने गरी यो दुबोको जिब्रो बनाउने चलन हुन्छ, मासको दानाको आँखा बनाउने चलन हुन्छ, कालो तिलका यो नागका कत्लाहरू बनाउने हुन्छ, कुसको पुछर आदि बनाउने यस्तो गरेर र जौ रोपेर जौको चाहिँ शिरमा यो जुरो बनाउने, यसरी गोमय नाग बनाउने अनि पिठाको नाग पनि बनाउने र घरको ढोकामा टाँस्ने, त्यसपछि यो नागाचित्र नाग अष्टनागको चाहिँ नागाचित्र मानचित्र कागज टाँस्ने र ती आठवटै नाग देवताहरूको पूजा गरेर ढोकामा टाँस्ने र पूजा गर्दा पहिले त अब दीप कलश गणेश हामी दैलोमा चाहिँ थापना गर्छौँ र यो विशेष गरेर श्रावण महिनामा नाग शिरो ज्ञानम भन्ने यो रीति अनुसार जेठ असार र श्रावण महिनामा नागको शिर उत्तर दिशामा हुने भएको हुँदा हामीले पनि उत्तर फर्केर नागको पूजा गर्छौँ। अब यो उत्तरबाट दक्षिण फर्केका घरहरूमा हामीले चाहिँ सिधै घरको ढोकातिर फर्केर बाहिर पिँढी बरण्डाबाट पूजा गर्छौँ है, भने फेरि अरू उत्तरपट्टि फर्केका अरू आग्नेय दिशातिर फर्केका पश्चिम दिशा फर्केका घरहरूमा पनि हामीले चाहिँ यसो दिशा मिलाएर छड्के परेर कोल्टो परेर अथवा चाहिँ घरको मोडा नै उत्तर फर्केको छ भने घरको भित्रपट्टिबाट यसो बाहिरतिर फर्केर नाग देवताको त्यहाँ थापना पूजा गर्ने विधिवत पूजा गरिसकेपछि त्यो कागजलाई ढोकामा लगेर टाँस्ने यसो गर्छौँ। र नाग देवतालाई चाहिँ सबैभन्दा मनपर्ने अब एउटा पय गाईको दुध हो, पय है गाईको दुध चढाउने कुरा, नागलाई कपासमा सिन्दुरहरू राखेर चढाउने कुरा, धानका लाभाहरू चढाउने कुरा, अब कपास भयो लाभा भयो सिन्दुर भयो र अरू चाहिँ अब यो अबिर भन्दा पनि अरू केशरहरू चन्दनहरू श्रीखण्डहरू यी चढाइन्छ र नाग देवता सम्झ्दाखेरि हामीले अब गृह वास्तु देवताहरू पनि सम्झने, ढोकामा हुने अरू द्वार मातृकाहरू पनि हामी सम्झन्छौँ, सप्त द्वार मातृकाहरू पनि सम्झन्छौँ। यसरी यिनी वास्तवमा चाहिँ यी जल देवता मध्येका एक देवता हुन् नाग, यिनले घरको पनि संरक्षण गर्ने, लाला बालाहरूको संरक्षण गर्ने, पशुधनहरूको जीव धनहरूको संरक्षण गर्ने र यिनले खेतीबालीको पनि सँगसँगै संरक्षण गर्ने भएको हुँदा हामी चाहिँ परम्परादेखि नै कृषि पेसामा आबद्ध भएका हामी सबै वैदिक सनातनीहरूले नाग देवताको पूजा गर्दै आउने यो हाम्रो परम्परा र यसमा चाहिँ शास्त्रीय मान्यताको आधारहरू रहँदै आएको छ।
1: हजुर, यसको महिमा चाहिँ के छ?
0: अब यो नाग पूजाको महिमा के हो भने एउटा त चाहिँ भगवान विष्णु नै चाहिँ जलशायी विष्णु भगवान हुनुहुन्छ, उहाँ चाहिँ शेषनागको सैया गरेर बस्नुहुन्छ है, शेषनागकै सैया गरेर बस्नुहुन्छ। त्यस्तै अब शिवजी पनि चाहिँ प्रधान देवता हुनुहुन्छ, उहाँले

0: नागलाई कण्ठहारको रूपमा घाँटीमा मालाको रूपमा लिनुहुन्छ अनि देवी हुन्छन् जुन देवी होइन हामी जगदम्बा भगवती भनेर मान्छौँ मा मनसा देवी जो हुन् उनी चाहिँ नाग भगिनी हुन् नाकी बहिनी हुन् है त्यसैले उनलाई पनि हामी चाहिँ नाग माताको रूपमा सम्झन्छौँ यसरी नाग देवताको सम्बन्ध भगवान विष्णुसँग शिवजीसँग आदि सदि जगदम्बा भवजीसँग भएको हुनाले पनि हामी अन्य देवताहरूको पालै पालो पूजा गर्ने क्रममा एक दिन नाग देवताको पूजा भन्ने यसरी छोट्याउँदै आएका हौ नागलाई हामी देवता समान मान्दछौ
1: हजुर हजुर भनेपछि अब यसको पूजा विधि पनि होला नाग पञ्चमीको दिन कसरी पूजा गर्ने यसको विधि चाहिँ के हुन्छ
0: अब यसको विधि त मैले अघि पनि अलिकति बताएँ पहिला कर्ता शुद्ध हुन पर्यो अब हामीले ढोकामा पूजा गर्ने कुरा पनि भयो मन्दिरमा पूजा गर्ने कुरा पनि भयो अहिलेदेखि चाहिँ यसको भूमि शुद्धि गर्ने नागको थान्छन् बारीमा भने झारपातहरू उखेल्ने गर्ने कुरा भयो एकसरो धरो लगाएर गएर पूजा गर्नु पर्यो है एग्रो पवित्र जनैहरू फेरेर र पकाइएका नैवेद्यहरू यो पैसे रोटी चल्छ विशेष गरेर नाग देवतालाई यो सेल रोटी घुमाई रोटी भन्दा पनि पहेँलो प्रकृतिका सेल यो चाहिँ पैसे रोटी सिक्का खालका जस्तो रोटीहरू लाभाहरू गाईको दुधहरू जौ तिलले नागको चाहिँ पूजा गरिन्छ है दीपक कलश गणेश पूजा गरिसकेपछि थापी चाहिँ नाग देवताको पूजा गर्ने हो कपासको ध्वजा चढाउने हो सबै सेतो परिकारका वस्तुहरू चढाउने हो फेरि हामीले चाहिँ राखेका नाग कहिले काहीँ अब कसैले हाम्रा त इसुना नाग हुन् पहेला नाग हुन् भन्ने हुन्छन् कसैले दुधे नाग हुन् भन्ने हुन्छन् कसैले काली नाग हुन् हाम्रा त भन्दा आफ्ना आफ्ना नाम राखेका यो चलन अनुसार आफ्ना बारीका देवताहरूलाई त्यो ढंगले पनि नाम पुकार गरेर पूजा गर्ने गरिन्छ
1: यसरी अहिले जस्तै नाग पञ्चमी र ग्रह दशाको आपसी सम्बन्ध केही हुन्छ कि हुँदैन के यो दिन पूजा गर्नाले चाहिँ कुण्डलीको दोष शान्त पार्न सकिन्छ कि के हुन्छ
0: हो एउटा महत्वपूर्ण यो अहिले प्रश्न सोध्नुभयो है अब नाग देवता र ग्रह दशासँग सम्बन्धित कुरा यो नागसँग सम्बन्धित कुरा यो राहु र केतुसँग सम्बन्ध पनि रहन्छ है राहु र केतु ले अरू बाँकी ग्रहहरू अब नौवटा ग्रहहरूमध्ये राहु र केतु दुईवटा भए बाँकी सात ग्रहहरूलाई राहु र केतुले बेरेर राखेको अवस्थामा बाह्र भाव भएको कुण्डलीमा अगाडि राहु र पछाडि केतु बीचमा सबै ग्रहहरू परे भने अरू बाँकी कुण्डलीका बाह्र कोठामध्ये छवटा कोठामा एकदेखि सातवटा कोठामा ग्रहहरू हुने अवस्था अर्को बाँकी कोठामा ग्रहहरू नहुने अवस्था यस्तो हुन्छ र यो अग्रे राहु दर केतु अन्तरस्थ सर्वेग्रह काल सर्पाख्य योगेयम वंशनाशम करिष्यति भन्ने एउटा यो ज्योतिष शास्त्रमा पूर्वीय ज्योतिष शास्त्रमा पनि भएको र मानिएको र यो तिब्बती चिनिया ज्योतिष शास्त्रमा पनि भएको र मानिएको यो प्रमाण अहिले निकै हावी भएर आएको छ कोही कोही ज्योतिषीहरू ग्रन्थ पढ्दा यो प्रमाण त फेला पर्दैन कालसर्प यो कहाँ छ कुन पुस्तकमा छ भनेर पनि सोध्नुहुन्छ सोध्नलाई है प्रश्न त गर्नुहुन्छ प्रश्न गर्ने ठाउँ पुरानो ग्रन्थहरूमा नभएको मान्यताको आधारमा उहाँले त्यो भन्नुहुन्छ तर यो कतै चाहिँ प्रमाण यो लेखौटमा मैले पनि आजभन्दा 100 वर्ष अगाडि लेखिएको लेखौटहरूमा चाहिँ मैले देखेको र उहाँ आफूले प्रकाशन गरेको सरल पाङफले भाग एक भन्ने पुस्तकमा कालसर्प योगको बारेमा थोरै जानकारी सुसूचित गराएको छु कुनै जातकको जन्मने शिशुको कुण्डलीमा अगाडि राहु यो राहु र केतु दुईटा वक्र गतिमा अगाडि बढ्छन् सधैँ भने अरू बाँकी ग्रहहरू सधैँ मार्ग गतिमा बढ्ने यदा कदा वक्र गतिमा रहे पनि प्रायसो ती ग्रहहरू अगाडि बढ्ने जस्तो अब यो श्रावण महिनामा सूर्य ग्रह चाहिँ कर्कट राशिमा हुनुहुन्छ अब कर्कट राशिबाट सूर्य सिंह कन्या तुला हुँदै महिना अनुसार राशि सर्दै सर्दै जान्छन् चन्द्रमा पनि यसरी अगाडि बढ्दै जान्छन् अरू ग्रहहरू पनि मार्गगतिमा अगाडि एकपछि अर्को राशिमा हुन्छन् भने अब यो राहु ग्रह कस्तो भने अहिले राहु ग्रह कुम्भ राशिमा राहु कुम्भ राशिबाट मीनतिर नगइकन राहु सधैँ अब मकर र धनु राशि यसरी उल्टा गतिले वक्र गतिले राहु घुम्ने गर्छन् केतुको पनि त्यही वक्र गति हो यी दुईटा सधैँ वक्र गतिले पछाडि हट्दै जाने ग्रहहरू हुन् यसरी गर्दा राहु पछाडि हट्दै हट्दै आउने अरू ग्रहहरू आफ्नो राशिमा एक राशिपछि अर्कोमा अगाडि बढ्दै जाने हुँदा राहु ग्रहको मुखमा सबै ग्रहहरू पस्न सक्ने अवस्था भएको हुँदा ग्रहहरू उकुस मुकुस हुने अवस्था है रहने ग्रहहरू पनि आत्तिन सक्ने अवस्था सबै राहुको मुखतिर चाहिँ उछिटिन सक्ने अवस्था भएको हुँदा र राहु र केतुको अन्तरमा रहने जति पनि ग्रहहरू छन् ती ग्रहहरू आफैमा अब बाधा अड्चन कठिनाईहरू आफूले जुन ढंगले फल दिनुपर्ने हो त्यो ढंगले फल दिनु ती ग्रहहरू सक्दैनन् भन्ने ज्योतिष शास्त्रीय मान्यता भएको हुनाले र यो कालसर्प योगको अर्को के पनि हुन्छ भने यो कुण्डलीमा पितृदोष पनि हुन्छ जसको पञ्चम भावमा राहु छ अथवा लग्न भावमा राहु छ र बाँकी ग्रहहरू अरू लग्नदेखि छैटा भावसम्म छन् सातम भावसम्म छन् राहु र केतुको बीचमा छन् भने अलिक देह बाधाहरू हुन सक्ने त्यहाँदेखिको अल्पायुको कुराहरू पनि हुन सक्ने धनभावमा राहु बसेको छ र बाँकी सबै ग्रहहरू राहु र केतुको अन्तरमा छन् भने धन सम्पत्ति खति हुन सक्ने क्षति हुन सक्ने कमाईभन्दा आमदानीभन्दा चाहिँ खर्च बढ्न सक्ने होइन भ्रातृस्थानमा तेस्रामा राहु भए दाजुभाइमा हानि हुन सक्ने यसरी चौथामा राहु भए सुखमा हानि हुन सक्ने पाँचममा राहु र अरू ग्रहहरू सबै चाहिँ राहु र केतुको अन्तरमा भयो भने विद्या बुद्धि पुत्र पुत्री सन्ततिमा हानि हुन सक्ने यस्तो किसिमको फलहरू शास्त्रमा बताइएको हुन्छ त्यसैले विभिन्न प्रकारका कालसर्प योगहरू जातकको कुण्डलीमा हुन सक्छ सबै जातकोमा यस्तो हुँदैन है सबै जातकोमा यस्तो हुँदैन कहिलेकाहीँ वर्षमा यस्तो अवस्था आइदिन सक्छ दुई तीन महिना अधिकतम तीन महिना जति कहिले एक वर्ष बिराएर त कहिले वर्षे पछि पनि यस्तो अवस्था आउँछ र यो यो कुण्डलीमा बन्न जान्छ राहु र केतुको अन्तरमा ग्रहहरू आफसी बस्न आउने हुन सक्छन् त्यसरी जो जातकको जो बालक बालिकाको यो कालसर्प यो कुण्डलीमा बनेको छ त्यो अलिक दुखित हुन सक्ने जिन्दगीमा धेरै प्रतिस्पर्धी हुनुपर्ने धेरै जीवन चाहिँ संघर्षशील हुनुपर्ने संघर्ष गर्नुपर्ने दुःख बाधाहरू कठिनाईहरू बिहोर्नुपर्ने शारीरिक पीडाहरू पनि हुनुपर्ने होइन सहनुपर्ने दीर्घ रोग व्याधिहरू समस्याहरू आउन सक्ने होइन नाग देवताको प्रकोप हुन सक्ने यस्तो किसिमको फलहरू हुन्छ दुःख र दारिद्र्य बढ्न सक्छ त्यस्तो जातकमा त्यसैले यो कालसर्प योग शान्ति गर्ने परम्परा अहिले वात्तै बढेर आएको छ हजुरले अघि भन्नुभयो यो अघि त्यति थिएन आजकल बढेको हो कि यो कालसर्प योग शान्ति गर्ने दोष निवारण गर्ने भन्ने कुरा हो यो पहिले भन्दा अहिले यसको बारेमा धेरै अनुसन्धान पनि भयो व्यापक खोजीहरू पनि भयो यो शान्ति गर्ने पुस्तकहरू विधिहरू पनि पर्याप्त प्रकाशनमा पनि आए त्यो भएपछि सर्वसाधारण ज्योतिषी पण्डितहरूलाई कर्मकाण्ड गराउनलाई शान्ति गर्न पनि सजिलो भयो र यो प्रमाणको बारेमा अलि धेरै विवेचनाहरू पनि भएर यो एउटा इस्टाब्लिस योगको रूपमा अहिले पूर्वीय ज्योतिषमा पनि पुस्तकहरूमा ग्रन्थहरूमा समावेश भएको छ
1: भनेपछि काल सर्पयोग पर्दैमा डराइहाल्न पर्ने चाहिँ
0: अब यो सामान्य ग्रह दशा खराब छन् भने जस्तै हो होइन ग्रह दशा जस्तो मानिसलाई साढे साथी शनि शनि संकटका दशाहरू छन् भने जस्तै यो काल सर्पयोग सधैँ दोहोरिएर आउने होइन यो कुण्डलीमा अब जन्मने समयमा जन्म लग्नमा जन्ममुहूर्तमा यो परेपछि एकपल्ट यसको राम्रो विधिवत कालसर्प योग शान्ति गर्नु राहु र केतुको जप पनि गर्नु र राहु र केतुको प्रति दान पुण्य पनि गर्नु कालो तिल तेल नुन मास गहत फलाम खड्ग निलो कपडा आदि दान गर्नु र यसको यो कालसर्प योगको विधि र अघि नाग पूजाको विधि अलिकति फरक छ घरमा द्वारमा गरिने होइन नाग मन्दिरमा गएर गर्ने नाग पूजा अरू सामान्य देवता सरह हुन्छ कालसर्प योगको शान्ति विधि गर्दाखेरि सकेसम्म रुद्राभिषेक कर्म पनि गराउनु राम्रो है पञ्चमी तिथिमा मात्र यो कालसर्प योग पूजा गर्नु केही गरी रोकियो नाग पञ्चमी भने अन्य महिनाको शुक्ल पक्षको पञ्चमी गर्नु यो नाग पञ्चमी पछिको नाग पूजा गर्न कालसर्प योग दोष निवारण गर्न माघको श्री पञ्चमीमा वसन्त पञ्चमीमा गर्नु उपयुक्त हुने केही गरी बाह्र महिनाका बाह्रवटा शुक्ल पक्षका पञ्चमी पनि भ्याइएन भने अघि पछिको पञ्चमी तिथिमा पनि रुली जोर्ने है ती पञ्चमी पनि गर्न सकिने अब त्यो पनि सम्भव भएन कसैलाई हतार हुन्छ होइन गरिहाल्नुपर्ने पनि हुन्छ तत्काल ग्रहमा भएको बाधा हटाउनु पर्ने ग्रहोपचार गर्नुपर्ने अवस्था हुँदा रुद्राभिषेक सहित कालसर्प योगको पूजा गर्नुपर्ने हुन्छ यो घरमा पनि गर्न सकिने भयो, नाग मन्दिरमा पनि गर्न सकिने भयो, होइन गंगा तटमा पनि गएर गर्न सकिन्छ यो कालो जहाँ, किनभने नदीमा तलाउमा सागर सरोवरमा नै हो नागदेवताको मुख्य बास हुने, त्यहाँबाट हामीले लिएर आएर थापना गरेर घरमा बारीमा हुने कुरा हो है। भने द्वारमा त ती चाहिँ थापिँदै हुन्छन्, द्वार पूजा गर्दा अघि पछि पनि हामीले समिन्छ। र यो काला सर्प योगको पूजा गर्दा विशेष गरेर नव नाग देवताहरूको पूजा गरिन्छ है। जति पनि नाग देवताहरू छन् नौवटा नागकुलबाट उत्पन्न भएका हुने हुन्छन्। ओम नवकुलाय विद्महे बिहदन्ताय धीमहि तन्नो नाग प्रचोदयात भन्ने नाग गायत्री मन्त्र हुन्छ, नागको मन्त्र जप गर्ने हुन्छ। अनि कुण्डलीमा आफ्नो आफ्नो ग्रह, अब यो राहु र केतुको ग्रहको अवस्थिति अनुसार कसैको अनन्त नाम गरेको काला सर्प योग हुने, कसैको कुलिक, कसैको वासुकी, कसैको शङ्खपाल, कसैको पद्म, कसैको महापद्म, कसैको तक्षक, कसैको कर्कोटक, कसैको शङ्खचूड, कसैको घातक, कसैको विषधर, कसैको शेष नाम गरेका यी विभिन्न किसिमका काला सर्प योगहरू हुन्छन्। आफ्नो कुन नामको काला सर्प योग हो त्यो कुरो छुट्याउनुपर्छ। ज्योतिषकोमा गएर पण्डितकोमा गएर कुन नामको काला सर्प योग हो त्यो नामको काला सर्प योग, विशेषतः कुन भावमा राहु बसेका हुन्, कुन भावमा केतु बसेका हुन् र त्यो अन्तरमा अरू ग्रहहरू परेका हुन्, त्यो संकल्पका साथ नाग मूर्तिहरू अहिलेको प्रचलनमा अहिले के छ, अहिले प्रकाशित चाहिँ काला सर्प योग शान्ति विधि पुस्तकहरूमा भने पहिला काला देवताको पनि थापना गर्नुपर्छ एउटा कलशमा है, काल देवताको थापना गर्ने, तिनलाई पनि षोडशोपचार विधिले आवाहन आसन पाद्य गरेर षोडशोपचार विधिले तिनको पूजा गर्ने हो काला देवताको। अनि त्यसपछि नाग भगिनी भनेर मनसा देवीको पनि पूजा गर्नुपर्छ, मनसा देवीलाई एउटा तामाको अङ्खरी र त्यहाँ थाली र थालीमाथि देवीको प्रतिमा राखेर तिनको पनि विधिवत षोडशोपचारले पूजा गर्ने। अनि नौवटा नागहरू जौको पिठाको नागहरू केराको पातमा राख्ने, तिनमा चाहिँ सिन्दुर कपास होइन अरू चाहिँ गाईको दुधहरू लवा पैसे रोटी आदि चढाउने र प्रत्येकको ती नौवटा नागहरूको तिनको नाम अनुसार पूजा गर्ने, तिनको दिशा पनि हुन्छ त्यहाँ बताइएको हुन्छ, कुन नागको कुन दिशा, कुन नागको कुन दिशा, त्यो अनुसार राख्ने र अन्तिममा पूजा गरिसकेपछि राहु र केतुको पनि जप गरिसकेपछि नागदेवताको पनि जप गरिसकेपछि त्यो जातक जो हो जसको शान्ति गर्नुपर्ने हो उसलाई चाहिँ गंगाजीको पानीले सर्लक्क स्नान गराइदिनुपर्छ र हवन गरिएको तिलक टीका रक्षासूत्र र फुलपाती टीका लगाइदिएर ब्राह्मणले आशीर्वाद दिएपछि अब त्यो पहिला गंगाजीको पानीले यज्ञमा बस्नुभन्दा अगाडि पनि स्नान गरेर शुद्ध हुने कुरा त भयो, पञ्चगव्य प्राशनको कुरा भयो, पूजा जप गरिसकेपछि पनि गंगाजीको पानीले सर्लक्क नुहाएपछि अनि उनको चाहिँ जन्म कुण्डलीमा भएको पूर्व जन्मको दोष जुन हो, त्यो जुन पाप हो, त्यो पितृदोष जुन हो होइन, नाग दोष जुन हो, त्यो सबै पखालिन्छ अनि टीका आशीर्वाद लगाइदिएपछि अनि त्योबाट मुक्त भइन्छ भन्ने विश्वास हो है। यसो गरियो भने जीवनमा एकपटक भन्दा कुनै पनि जातकको काला सर्प योग परेको जातकको जीवनमा एकपटक गर्ने, यो दोहोऱ्याएर गरिरहने कुरा होइन है। जहिले गरे नि हुने भन्ने मैले तिथि बताएँ है, शुद्ध भएको अवस्थामा गर्न पर्यो, हो अब जति सक्दो बाल्यावस्थामै गरिदियो भने उसको पढाइमा पनि सुधार हुने, बाल रोगहरूबाट पनि उमुक्त हुने होइन, उसको जीवन अब सानैदेखि त्यस्तो प्रतिस्पर्धा दुःख गर्नु पर्ने नहुने, अरू सामान्य बाल बालिकाको जस्तो सहज रूपमा अगाडि बढ्ने यो हुन्छ।
1: भनेपछि यो हुने त पितृदोष अथवा नाग देवताकै दोष रहेछ
0: हो कुण्डलीमा यो
1: देखियो भने होइन। अहिले जस्तै हामीले कहिले काहीँ सूचनाहरू सुनिरहेको हुन्छौँ कि सामूहिक रूपमा काल सर्प दोष शान्ति गर्ने भन्ने, अघि हजुरले फरक फरक हुन पनि सक्छ भन्नुभयो,
0: वास्तवमा यो के हो
1: के रहेछ यो?
0: आफ्नो यज्ञ गर्दा है, म एउटा कुरा भनौँ, कुनै पनि यज्ञ गर्दा पूजा गर्दा होस्, अब देवालयमा गएर पूजा गर्दा त त्यहाँ शिवजी एउटै हुनुहुन्छ, विष्णु एउटै हुनुहुन्छ, म छुट्टै गर्छु भनेर हुँदैन, सबैले एकै ठाउँमा एउटै शिला एउटै शालिग्राम एउटै देवमूर्तिमा पूजा गर्ने हो। तैपनि यो काला सर्प योग के हुन्छ भने आफ्ना अलिक भिन्न हुन्छन्, आफ्ना आफूले मानिएका पूजिएका भिन्न हुन्छन् र आफ्नो एउटा छुट्टै बत्ती हुन्छ, आफ्ना थापी देवताहरू र अरूका सबैका मान्ने पुज्ने देवता सबैका समान हुन्छन् भन्नु छैन। आफ्ना इष्टदेव छुट्टै हुन्छन्, अरूका इष्टदेव छुट्टै हुन्छन् पूजा गर्दा। त्यस कारण यो एउटा बच्चाको एउटा ब्राह्मणले गर्न राम्रो हुन्छ। समूहमा गर्दा के हुन्छ भने कहिलेकाहीँ समूहमा गर्छौँ भन्दा कहिलेकाहीँ त्रुटि हुनु पनि सक्छ। एउटा ब्राह्मणले सबैको गराइन्छौँ भन्दा त्यो ब्राह्मण नै के हुन्छ भने बहुयाज्य हुन पुग्छन् क्या। एउटैले सबैको काम गराइदिने पनि होइन है। सबैले मानिएका सबैले सबै देवता पनि मान्दैन। 33 कोटी देवताहरू हुन्छन् है। आफ्ना चाहिँ इष्टदेवहरू आफ्ना कुलदेवहरू सबै सम्झनु पर्ने हुँदा यो यज्ञ गर्दा जहिले सुरु पनि पृथक पृथक गर्नु राम्रो हुन्छ। अब समय साधन स्रोतको किफायतीले गर्दा सबैले एकै दिन गर्ने, एकै दिन गर्दा ब्राह्मणहरू पनि अभाव हुने, बरु सबैजना एकै ठाउँ आउनुहोस् हामी भनिदिन्छौँ पूजा गराइन्छौँ भनेर ब्राह्मणहरू पनि भन्नुहुन्छ। त्यो पनि एक ठिकै भए पनि पूर्ण रूपमा त्यो ठिक होइन। र त्यसरी एउटै ब्राह्मणले धेरैको गराउनु पर्यो भने पनि आफ्नो आफ्नो बत्ती दियो कलश गणेश नाग देवताहरू पृथक पृथक गराएर गराइदिनु पर्छ। आफ्नो पूजा आफ्नै ढंगले आफ्नो जुन मनोबल छ, जुन शुद्धता छ, पवित्रता छ, जुन किसिमले ध्यान जप तप गर्नुपर्ने हो त्यो व्यक्तिगत रूपमा नै गरेर गर्दा राम्रो हुन्छ। यद्यपि देवालयमा गरेर गएर गर्न पनि राम्रो हुने, घरमा गर्न पनि राम्रो हुने, पञ्चाङ्ग यो चाहिँ तिथि परेको दिन गर्न राम्रो।
1: हजुर, अहिले पछिल्लो समयमा धेरैको पर्छ है। पहिला मैले भने नि प्रचलन नै नभए जस्तो थियो, अहिले चाहिँ धेरैको देखिन्छ नि।
0: कसैको पूर्ण रूपमा कालो सर्प योग हुने, कसैको आंशिक रूपमा कालो सर्प योग हुने। अब अघि यो त्यति ज्योतिषले पनि यसको व्याख्या गर्नु हुँदैन थियो, यस्तो सयसो गर्नुपर्छ भन्नु त्यति हुँदैन थियो भने, अब अहिले यो सामान्य हो भने यसलाई गराउनु त त्यस्तो दोष छ भने भन्नुहुन्छ। सबै पनि लालयित इच्छुक हुनुहुन्छ, त्यसैले सबै अब करिब करिब 2-3 महिनामा त्यो जहिले कालो सर्प योग परेको अवस्था हुन्छ, 2-3 महिनादेखि 3 महिनाको अवधिमा जन्मने बच्चाहरूको सबैको भइदिन सक्छ। एक वर्ष 1.5 वर्षको अवधिमा 2-3 महिनामा जन्मने बच्चाहरूको यो कालो सर्प योग परेको हुन सक्छ। त्यसैले ती बच्चाहरूको गर्ने हो, नपरेको गर्नु पर्दैन भने फेरि सामान्य रूपमा आफ्ना नाम देवताहरू पूजा गर्ने कुरा त त्यो हाम्रो आफ्नो नियमै भयो सबैको पनि होइन। कालो सर्प योग शान्ति भने त्यस्तो किसिमको विशेष बच्चाहरू जसको कुण्डलीमा कालो सर्प योग देखिएको छ उहाँहरूको मात्रै गराइदिने हो।
1: हजुर हजुर, जस्तै यो नाग पञ्चमी नाग पूजन त प्रकृतिसँग पनि त जोडिएको छ, वातावरण प्रकृतिसँग, यसलाई चाहिँ तपाईँले कसरी व्याख्या गर्नुहुन्छ?
0: अब यो प्रकृतिसँग कसरी सम्बन्धित छ भने, अब यो नाग देवताको कुरा, नागले पनि यो प्रकृतिमा रमाउनु पर्ने, बाँच्न पाउने पर्ने, आफ्नो पनि एउटा वासस्थान नागका लागि सुरक्षित हुनुपर्ने, जहाँ जलाशयहरू छन्, जहाँ जंगलहरू छन्, त्यहाँ त नाग रमाउनु पर्यो नि, बाँच्नु पर्यो नि। अब देवता हुन् भनेपछि नागलाई मार्नु भएन होइन, नागलाई अपमान पनि गर्नु भएन। घर परिसरमा आए गरे भने लखेट्नु पर्यो घर है, पठाउनु पर्यो, मार्नु भएन, हान्नु भएन। त्यसले गर्दा नाग देवताको पनि संरक्षण हुने, प्रकृतिमा नागको अस्तित्व पनि हुने, विभिन्न प्रजातिका सर्पहरू नागहरू सरीसृपको पनि रक्षा हुने। अब यो इकोलोजिकल सिस्टममा नागले अरू देवताहरूको पनि रक्षा गरेका हुन्, अनावश्यक अरू प्रकृतिका साना सर्पहरू खाइदिएर पनि होइन, धेरै सर्पको बिग्री हुने कुरा पनि, सर्पले आफैले आफैलाई पनि कन्ट्रोल गरेको हुने, यस्तो अवस्था नियन्त्रणमा राखेको अवस्था हुने भएकोले अब नागलाई चाहिँ हामीले धेरै नजिक गएर चलाउने, जिस्क्याउने, कुटपिट गर्ने, मार नहुने होइन यस्तो। अनि पौराणिक मान्यता अनुसार सर्प श्राप सुदक्ष, अहिले चाहिँ सर्प मार्नाले भोलि सन्ततिमा हानि हुन्छ भन्ने प्रमाणहरू दिएको छ। सर्पले नागदेवताहरूले श्राप दियो भने पनि हामीलाई अलि अनिष्ट हुने होइन, पारिवारिक जीवनमा कठिनाई हुने, दुःख हुने, यस्तो कुरा पाइन्छन् तर्कहरू। त्यसैले अब नागको संरक्षण गर्यो भने अरू किसिमका जीव जन्तुहरूको पनि संरक्षण हुने, नागले अनायकमा टोक्दै हिँड्ने त्यो पनि हुँदैन होइन, नागले धेरै कन्ट्रोल गरेका हुन्छन्। अब यो जथाभावी बाली नाली मुसाहरूले खाइदिने, काटिदिने, अरू किरा फट्याङ्ग्राहरूको पनि नागदेवताले संरक्षण नियन्त्रण गर्ने गरेका हुन्छन्। नागले भौतिक नागले पनि यो संरक्षण गर्ने गरेका हुन्छन्। त्यसैले पनि हामीले चाहिँ यो मनोवैज्ञानिक रूपमा, आध्यात्मिक रूपमा नागदेवताको पूजा गर्नुपर्छ, यिनलाई देवता समान मान्नुपर्छ भन्ने यो परम्परा थिति यो पौराणिक कालदेखि नै अहिलेसम्म आएको हामीसम्म।
1: हजुर, अहिले जस्तै ज्योतिष शास्त्र अनुसार चाहिँ विशेष गरेर यो यो राशि भएका व्यक्तिलाई चाहिँ नाग पूजा नाग पञ्चमी विशेष रहन्छ कि
0: सबैलाई हो यो राशि भएकाले अनिवार्य गर्नु भन्ने हुँदैन सबैले गर्ने हो विशेष गरेर नाग पूजा के हुन्छ भने रोहिणी र मृगशिर नक्षत्र हुनेहरूको नाग योनि लिएर उनीहरू जन्मेका हुन्छन् जो मानिसको नाम ओभाविभु रोहिणी र बेबोकी मृगशिरा यी दुई नक्षत्र हुनेहरूको सर्प योनि नै हुन्छ एउटा अनि अशेषा नक्षत्र जसको हुन्छ जसको नाम डी डु डे डो अक्षरबाट यो अशेषा भनेको पनि अशेषाका स्वामी सर्प नाग देवता सर्प देवता हुन् तिनीहरूले पनि गर्नुपर्ने है त्यस्तै जसको कर्कट राशि हुन्छ यो कर्कट पनि जलचर राशि हो कर्कट राशि हुनेहरूले पनि नाग देवताको पूजा गर्नुपर्ने र अरू सबैले पनि नाग देवताको पूजा गर्नुपर्ने हुन्छ काला सर्प योग परेकोले पनि वर्षै पछि नागको थानमा होइन नागमूर्ति नै स्थापना गरेर नागमा यो बटुवा धूप हुन्छ सिन्की बत्ती त्यति चल्दैन बाटेको धुप नजिकै लैजाने हो नाकको मुखमै लैजान पनि मिल्दैन यो धुवाले असर गर्छ नजिकै अब लिपोट गरेको भुइँमा छेउपट्टि धुप राखिनुपर्छ अनि त्यति धेरै जुट बिटल पार्नु हुँदैन नाकको थानमा अनावश्यक मान्छे पनि जानु हुँदैन होइन रजोवती नारीहरू पनि नाकको नजिक जानु हुँदैन अघि पछि हुन्छ अहिले धेरै नाग आउने नाग उत्रने माताजीहरू पनि हुनुहुन्छ उहाँहरू निष्ठामा बस्नुहुन्छ र पूजा गर्नुहुन्छ असामान्य अवस्थामा नाकको मन्दिरमा जानु पनि हुँदैन कोही पनि अशुद्ध भएको अवस्थामा अब माता पिताको बरेखी भित्रको अवस्था होइन नाग देवताको थानमा जान चलाउन छुन नगर्दा राम्रो हुन्छ
1: अर्को कुरा नागको पूजा चाहिँ विशेष गरेर पुरुषले नै गर्ने यो महिलाहरूले गर्न हुँदैन भन्ने खालको नि सुनिन्छ नि यो चाहिँ
0: अब यो पूजा विशेष गरेर अहिले यो परम्परा पनि हो पुरुषहरूले गर्दा राम्रो हुने भन्ने यो चलन हो खास होइन अब त्यही त महिलाहरूको त्यस्तो अब पर सरेको अवस्था छैन भने उहाँहरूले नैवेद्यहरू तयारी गरिदिन सरदामहरू होइन टपरीहरू बोहताहरू दुनाहरू बनाइदिन नैवेद्य परिकारहरू तयार गरिदिन सामग्री जोजाम गरिदिन हुन्छ नहुने होइन
1: हजुर अहिले जस्तै अहिलेको युगमा आजको सहरीकरण र वैज्ञानिक सोचको युगमा चाहिँ नाग पञ्चमी लगायतका पर्वहरूको सान्दर्भिकता कस्तो देखिन्छ
0: अब यो एउटा त धर्म संस्कृति हाम्रो परम्परा रीतिरिवाज होइन परम्परागत मूल्य मान्यताहरूको संरक्षण सम्वर्धनका लागि यो अपरिहार्य छ हाम्रा नैतिक मूल्य मान्यताहरू आचरणहरू एउटा पूजामा मात्रै नभइकन अरू धेरै पूजामा जोडिएका छन् एक थरी संस्कृति हामीले छोड्यौँ भने अर्को थरी पनि छोड्दै जाने यस्तो अवस्था हुन्छ त्यसरी अब मानिआएका पूजिआएका देवता समान देवता तुल्यका यी नागलाई हामीले पूजा गर्नु यो प्रकृति परक पनि भयो है र संस्कृति परक दुवै हो सामाजिक आध्यात्मिक यो भौतिक पनि हो यो
1: हामीले जस्तै ढोकामा तस्विर चित्र टाँच्छौ नि त्योसँग चाहिँ जस्तै त्यो चलन र त्यो हाम्रो धार्मिक चलन र मनोवैज्ञानिक पक्षलाई चाहिँ कसरी लिन सकिन्छ
0: हो यो के छ भने ढोकामा नागको चित्र टाँसेपछि यो घरको चाहिँ रक्षा घरको सुरक्षा भयो घरभित्र रहेका बाल बालिकाहरूको सुरक्षा भयो भन्ने हो नाकको चित्र देखेपछि नै अरू मनोवैज्ञानिक तत्त्वहरू त ढोकाबाट छिर्ने कुरा भएन नि होइन अब हामीले विश्वास पनि गर्छौँ भूत प्रेत पिसाज आदि कुराहरू होइन ढोकाबाट सबै कुराहरू पस्नु हुँदैन ढोकामा एउटा छेकबारको काम हो त्यो है यो अगस्त्यस पुलस्त्यस वैषम पाए न वैषम पाए न एवच सुमन्तु जयमनिश्चैव पञ्चायते भद्रबारका मुनि कल्याण मित्र छ यी सबै मुनिहरूले हाम्रो कल्याण गरून् जयमिनी चापी कीर्तिनाथ विद्युत दानी भयम नास्ति लिखिते छ गृहद्वारे विद्युत भनेको यो अब मेघहरू चट्याङहरू है र अग्नि भनेको घरमा हुन सक्ने त्यस्तो आगलाईको समस्याहरूबाट बच्नको लागि घरको सुरक्षा कवचको रूपमा नागलाई चाहिँ ढोकामा राखेर पूजा गर्ने र नाग चित्र टाँसिराख्ने हो नाग देखेपछि त अरू भौतिक तत्त्वहरू पनि जान नसक्ने भए मनोवैज्ञानिक तत्त्वहरू पनि त्यहाँ चाहिँ प्रवेश गर्दैन घरको रक्षा हुन्छ भन्ने हो
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
0: हजुर, अब हजुरले मलाई यहाँ आज बोलाइदिनु भयो र नाग पूजा सम्बन्धी केही जानकारी दिने अवसर पनि मैले यहाँ पाएँ, मलाई दिनुभयो। आम श्रोता सज्जनवृन्दहरूलाई मेरो नाम चाहिँ हरिशचन्द्र भण्डारी, मेरो जन्मस्थान अन्नपूर्ण गाउँपालिका वडा नम्बर 2 सेराचौर हो, मेरो अहिले बसोबास चाहिँ पोखरा महानगरपालिका वडा नम्बर 2 मिरुवामा छ र म पेसाले पढाउने एउटा शिक्षक हुँ। पृथ्वीनारायण क्याम्पस पोखरामा अङ्ग्रेजी शिक्षा विभागमा उप प्राध्यापक पदमा म कार्यरत छु र अब अरू सामाजिक सम्बद्धता चाहिँ मेरो यो वैदिक धर्म परिषद काशीको म अध्यक्ष छु, विश्व हिन्दू महासंघ गण्डकी प्रदेशको पनि म सचिव पदमा अहिले चाहिँ आसीन छु। यस्तै सामाजिक धार्मिक अभियन्ताको रूपमा पनि म
1: लागि
0: परिरहेको छु। यही हिसाबले यही परिचय मेरो सुनेर हजुरले यहाँ मलाई निमन्त्रणा गर्नुभयो र आफ्ना कुराहरू नाग पञ्चमीको बारेमा मलाई राख्ने अवसर दिनुभयो। हजुरलाई र रेडियो सफलता सुनेर बसिरहनुभएका समस्त श्रोता वृन्दहरूलाई म मेरो व्यक्तिगत तर्फबाट नमन भन्न चाहन्छु।
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: हस्, धन्यवाद, नमस्कार।
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं नाग पञ्चमीको अवसरमा, नाग पञ्चमीको महत्व, यसको महिमा, यसको पूजा विधि, त्यो सँगसँगै नाग पञ्चमीसँगै जोडिएर आउने पछिल्लो समयमा एकदमै हामीले सुनिरहेको काल सर्पयोग भनेको के हो, यो किन गर्ने, यसको दोष कसरी मेटाउने अथवा शान्ति कसरी गर्ने, यो विषयमा छलफल गर्यौं। जुन घरमा नागको पूजा हुन्छ त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने हाम्रो मान्यता हाम्रो समाजमा सनातनदेखि रहँदै आएको छ। यो नाग पञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरू प्रचलित रहेका छन् र हाम्रो परापूर्व कालदेखि गर्दै आएको यो नाग पञ्चमीमा आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग सर्प लगायत घर घिस्रनी जनावरलाई मार्नु हुँदैन भन्ने प्रचलन पनि हामी कहाँ रहेको छ। आज हामीले यिनै विषयमा यिनै सेरोफेरोमा रहेर ज्योतिष शिरोमणि डाक्टर हरिशचन्द्र भण्डारीसँग कुराकानी गर्यौं। वैदिक धर्म परिषद नेपाल कास्कीका अध्यक्ष हुनुहुन्छ, विभिन्न धार्मिक तथा सामाजिक संस्थामा आबद्ध व्यक्तित्व सँगको कुराकानी आजलाई यति नै। यो समयका लागि यहाँलाई पुनः एकपटक धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460 66 642, 98460 41081।
4: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97 650 59 60।
2: छेरोका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: सुनता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: सफलता
3: मेरो सफलता
4: हाम्रो सफलता
5: हामी सबैको सफलता
4: साथै सफलता हामी सबैको सफलताको लागि
0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।

0: तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बहुमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050771723, व्हाट्सएप नम्बर 98011771।
5: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98112067983, 98562855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
6: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460 59581,
6: 98165 1475।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्टर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 061-55-3050 061-58-9848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज नागको पूजा आराधना गरी नाग पञ्चमी पर्व मनाइदै बढी मालिका पूजा आजदेखि शुरू। धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग दुई तर्फी अवरूद्ध। अब सरकार आफै खुद्रा विक्रेता नबन्ने, नियमित प्रक्रियाबाट ग्यास बिक्री हुने। आजदेखि देशभरिका मेन पावरहरू बन्द, उत्कृष्ट प्रहरी घोषित भएका सय मध्यरातमा होटेलबाट युवती सहित पक्राउ। र आज पनि पश्चिम क्षेत्रमा वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पर्व मनाइन्छ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्बिर टाँसिने गरिन्छ। नागको तस्बिर घरमा टाँस्दा वर्षभर नाग सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने र आग लागि मेघ र चट्याङको जरबाट समेत बस्न सकिने धार्मिक विश्वास रहिआएको छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोड़िएका छन्। आज 8 प्रमुख नागको विशेष पूजा गर्ने गरिने परम्परा छ। आज काठमाडौँको नागपोखरी, टौदहा, भक्तपुरको सिद्धि पोखरी लगायत पोखराको कमल पोखरी लगायतका विभिन्न पोखरीमा रहेको नागमा र विभिन्न स्थानमा भएका नागका थानहरू र नागको मूर्तिमा पूजा आराधना गरी नाग पूजा मनाउने गरिन्छ। धार्मिक मान्यतासँगै वातावरणीय दृष्टिले पनि नाग तथा सर्पको महत्वपूर्ण भूमिका रहेको छ। प्रकृतिमा रहेका विभिन्न जीव तथा विषालु पदार्थको सन्तुलन कायम राख्न सर्प लगायतका जीवले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता जीवको संरक्षण आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन्। धार्मिक तथा बार्टिकीय क्षेत्र बाजुरा स्थित बढी मालिका मन्दिरमा आजदेखि मेला तथा पूजा आरम्भ भएको छ। यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ़दो चापलाई दृष्टिगत गर्दै बढी मालिका भगवतीको पूजा आजदेखि शुरू गर्ने निर्णय गरेको हो। बढी मालिका भगवती मन्दिरका पुजारी नेत्रपादेले यस वर्ष मध्ये मुख्य पूजा भदौ 11 गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्याधिक घुइचो हुने भन्दै अगाडिदेखि नै शुरू गरिएको बताएका छन्। बढी मालिकामा हरेक वर्ष मुख्य पूजा जनै पूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन हुन्छ। मुख्य पूजारी पाद्यका अनुसार गत वर्ष मन्दिरमा 45,000 भन्दा बढी भक्तजनले दर्शन गरेका थिए। हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत त्यहाँ दर्शनार्थी आउने गरेका छन्। बाजुरा र डोटी र दुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत त्यहाँ आउने परम्परा रहेको छ। डोटीबाट सरकारी पूजा सामग्री पेटारो सहित टोली यसअघि साउन 28 गते नै हिँडिसकेको छ। यस वर्ष दर्शनार्थीको संख्या थप बढ्ने अनुमान गरिएको छ। गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बढी मालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढ़ेकाले पनि संख्या बढ़ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले जानकारी दिनुभयो। बढी मालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी भइरहेको जानकारी दिनुभयो। त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेको उहाँले बताउनुभयो। मेरो सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन 14 बुधे निर्णय गरिएको छ। मन्दिर जाने मार्गमा संकेत चिन्ह, साइनबोर्ड तथा सूचना पार्टी राख्ने, धार्मिक क्षेत्रमा पवित्रता कायम गर्दा मन्दिर मदिरा लागू पदार्थ तथा मासु जन्ने वस्तु निषेध गरिने निर्णय भएको छ। यहाँ आउने दर्शनार्थीका लागि लेक लागे, बिरामी परे वा अन्य कारणले आपतकालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था मिलाइने निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताउनुभयो। त्यसका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्य कर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उहाँले जानकारी दिनुभयो। यस वर्ष मेला अगावै संचार सम्पर्क सहज बनाउन टेलिकमको 4G टावर संचारमा ल्याउने तयारी भइरहेको छ। मौसम खराब भएका कारण सामग्री ढुवानीमा ढिलाइ हुँदा टावर निर्माण कार्य प्रभावित भएको छ। यसअघि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसाले नेपाल टेलिकमलाई तत्काल बढी मालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको थियो। भौगोलिक विकटता र सड़क सञ्जालको अभावका कारण स्थल मार्गबाट उपकरण पुर्याउन कठिन भएपछि त्यहाँ साउन 26 गते हेलिकप्टर

उपकरण सामग्री बड़ी मालिकाको त्रिवेणी पाटनमा पुर्याएको थियो। 4G टावर निर्माणका लागि बढी मालिका क्षेत्रमा करोडौंको उपकरण ढुवानी गरे पनि जडान गर्ने प्रविधि टोली जाने टुंगो नलाग्ने काम अलपत्र परेको छ। नागढुङ्गा मुङ्लिन सड़क खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फे सड़क अवरूद्ध भएको छ। सोमबार बिहानै पौने छ बजेतिर खसेको सुक्खा पहिरोको कारण दुईतर्फी सड़क अवरूद्ध भएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निर्माणधीन सड़क आयोजनाको डोजर प्रयोग गरेर अहिले पन्छाउने काम भइरहेको छ। देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान शाखाका अनुसार गैराती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पर्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। पछिल्लो छ घण्टामा तनहुँमा 72.8 मिलिमिटर पानी परेको छ। त्यसैगरी लमजुङ नवलपरासी पूर्व पाल्पा म्याग्दी र मध्यम वर्षा भएको छ। पूर्ववा खोटाङ सङ्खुवासभा भापामा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यिनै खबरसँगै हामी बिहार 9 बजेको खबरसँग अर्को अन्त्यमा आइसकेका छौं। समाचार सक्नुअघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज नागको पूजा आराधना गरी राख पञ्चमी व्रत मनाइँदै बाढी मालिकामा पूजा आजदेखि शुरू। दार्जीलिङको गजिरमा सुक्खा पहिरो राजमार्ग दुईतर्फी अवरूद्ध र आज पनि पश्चिम क्षेत्रमा विभिन्न ठाउँमा वर्षा। रेडियो सफलताले तयार पारेको बिहार 9 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संचार बुलेटिन अहिले 6 बजे खबरसँग आउँछ। हामीसँग सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। गुणकी संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लायो।
6: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
7: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि। भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वृय परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
5: सम्पर्क
7: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-251, 98-450-50-251।
8: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्कितु मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्कितु मिट।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: दिदी, म त चितवन जान लागेको, यसो घरको रेखदेख गरिदिनु ल।
8: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ, बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
7: नाइ दिदी, मलाई त के पनि थाहा छैन।
1: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
9: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वन पाखा घाँस दाउरा मेला पाता पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशेली प्रस्तुत गर्दा कार्यक्रम लोक चौतारीको ढोका भर्ने अनुमति

हजुर, अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कोशीले प्रस्तुत गर्ने गर्छौ। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौ। यहाँहरूका कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोग रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्ने

0: अवश्य पनि यो मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशलीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछुरका गीत, कहिले रमाइलो, कहिले सालैजु, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँहरूको रोजाईलाई पनि हामी स्थान दिनेछौ। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौ भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसित पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनै छु। कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।
1: अमेरिकाको ग्रिन कार्ड ए अमेरिकाको ग्रिन कार्ड नभए जान्न भन्छ।

0: हेलो
1: हजुर सुन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
1: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
1: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल अल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
0: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स।

0: नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110 98284420 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यदि बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशीली प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कुशीली प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई समेट्दै स्वीकार गर्नुहोला।

हजुर, यो मिठो साङ्गीतिको शैली अवश्य पनि हर सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छिट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम साङ्गीतिक शैली यहाँ समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेदिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। धन्यवाद।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9856-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
1: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-9915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
7: पोखरा 2 बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98165-75
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
2: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266-0698।
4: सफलता स्टूडियो टाइम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 061-545-737 मोबाइल नम्बर 9856-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
4: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
5: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
6: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575 9807-15947 9857-32575।
1: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840-20127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530508
8: For more details, visit www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
2: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0165536651। सम्झनु है, नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161 55 071, 9867 81 234, 97 050 77 123, व्हाट्सएप नम्बर 9801 77 123।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटो कपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0161 576 110, प्रोप्राइटर मनोज बास्तुला, 9560 22 25, 9560 26 110।
5: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
7: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर, 0 किलोमिटर 5, पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9560110900, 9828842020। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
4: मेरी आमै नि घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क

0: त्यो बिहाको अस्ति त केही चिन्तै हुँदैन।
1: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
2: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0615419485। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0615529904। आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सोचौ के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ सफा कपडा संकलन अभियानलाई सफल पारौ
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 98460085

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेकु पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867159947 9557325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856203325 9806535480। साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले तेल लगाता कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने

क्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको तीज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560288744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ।
0: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061 574 668 मोबाइल नम्बर 98560 28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9821277014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850 1246 9850 5510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9801177123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला। फोन नम्बर 061571430, 9855508443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: छौ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 58 2 51 27 014

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाऊ,
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508, 0615898।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्।

0: एकतामा शक्ति हुन्छ। प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
3: घर बनाइयो तर घर को सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
4: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
1: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06908।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो एरियाले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-6127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55071, 98067-81234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई

0: स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-541-9584-541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिस्ट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिस्ट।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: दाइ त्यहाँ हेर्नुहोस् त, हामीलाई एउटा छैन, कसैले चार चारवटा घुमाइरहेछ।
1: त्यो भाइ कति काम गर्छौ, थाक्दैनौ? कहिले काहीँ रमाइलो पनि गर्ने गर। यो नसौद को हुँ म, कहाँबाट आएको? म त नशा हुँ बोतलको, शब्द हुँ गजलको, साथी हुँ अजनबीको। बस यी सबलाई जोडेर कथा हुँ जिन्दगीको। चेयर्स।

Garoto.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
6: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैर पाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9860666642 9860601081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुरको

0: गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ, दोस्तीटु मिट छ।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639 0632, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98560-21-440, 98560-60127 र 98038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुदन्यो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98 171 87 488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वास दिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।
7: त्यस्तो के कुरा थियो र श्रेया जुन भन्नको लागि मलाई यहाँसम्म बोलायो?
8: भन्नुपर्ने कुरा त धेरै नै छन् सतीश, तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला।
7: थ्री म्याजिक वर्ड
8: लेट्स गेट म्यारिड

0: केही सम्बन्धहरू एक किनार जस्तै हुने रहेछन्, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोनी ए पापा एकिन चुदन्यो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: चाहिँमै
1: खै सर्जरी त अझसम्म आइपुग्ने
0: नै आउँदै होला नि
1: आरे भेट्न मन लाग्छ
2: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: 때 나랑 보였어?
1: 차이나?
0: 차이나?
1: 응.
0: 야, 둘로 눈을 싼 소리. 눈가 자라에러 법이 들어만 있지 마규 대방 소리. 몰라야 돼.

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा हैरानै भइसके।
4: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
5: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23-461 98-266-0698।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9663।